0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
0: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
4: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
1: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
9: सन्तोषजी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
10: धन्यवाद सञ्जयजी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
9: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका सात त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
11: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
12: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
1: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
3: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: काया कैरन का साथ मा
1: किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: दक्षिण एशियामै उच्च करको बोझ नेपालमा, आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
2: धानको उत्पादन घट्दा मध्य प्रदेशको अर्थतन्त्र शिथिल। नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
3: सूचना प्रविधिको प्रयोग सँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिम सँगै अध्ययन गरेर काम गरेर राम्रो आमदानी हुने।
4: 1.5-2 लाख प्रति महिना कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्।
2: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश। अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड। रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
3: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने। देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने। पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
5: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
1: सम्पर्क फोन नम्बर 9857030578, 9857070540, 9865-66788।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556-94-333, 493-555।
2: काया कैरनमा अब खबरको सिलसिला। आमदानीको 39% सम्म आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाको कारण सर्वसाधारणमा निराशा बढ़दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39% आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। उहाँले भन्नुभयो, करको दर घटाउँदा उपभोक्ताको क्रयशक्ति बढ़छ, क्रयशक्ति बढ़दा खर्च बढ़छ र अर्कोतर्फबाट स्वत समग्र कर पनि बढ़छ। करका दर घटाउँदा समग्र राजस्व नघटेका उदाहरण धेरै देशमा रहेको पाण्डेले बताउनु भएको छ। यसैबीच सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफ को एसिया पेसिफिक समूह एपीजीको टोली नेपालको स्थलगत भेटघाट तथा छलफल सकेर फर्किएको छ। नेपालले ग्रे लिस्टबाट बाहिरिन कार्यान्वयनमा ल्याएको कार्ययोजनामा अपेक्षित सुधार हुन नसकेका वित्तीय अपराधका अनुसन्धान अभियोजन फैसला भइसकेका मुद्दाको हकमा वित्तीय अपराधबाट सृजित सम्पत्ति सरकारी स्वामित्वमा ल्याउन तदारूकता देखाउने लगायतका मुद्दामा सुझाव दिँदै टोली फर्किएको खबर कान्तिपुरले लेखेको छ।
3: सरकार बनेको 1.5 महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेक भएर तीर्थयात्रा मार्ग शुरू गरेकामा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनैतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाण्डु आउन लागेको केही दिन अघि मात्रै भयो, यसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ विश्लेषक र परराष्ट्र मामिलाका विज्ञहरूका अनुसार यो काठमाण्डुको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर हो, यो अझै स्पष्ट छैन। दुवै देशका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद फेरि उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै भएका हुन्। राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
2: प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदले हिजो पनि प्रतिनिधि सभा बैठकमै प्ले कार्ड देखाएका हुन्। यो पार्टीले जेठ 4 यता हरेक बैठकमा प्ले कार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला 2 दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अरियालले मर्यादामा बस्न चेतावनी दिनुभएको थियो।
3: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्न 2 वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जानेर प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट एक नेताले बताउनुभयो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कांग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकार्य छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी 6 प्रदेशमा नेतृत्व अदलबदल गर्ने दुई दलबीच समझदारी बनिसकेको नेताहरूको भनाइ छ। आजको कान्तिपुरमा यो खबर छ।
2: काया कैरनमा सूचना प्रविधिको प्रयोग र आमदानीको अवसर बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: जहाँ फेरिन्छ सुख खुसा, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले सिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दक्षिण एसियामै उच्च करको बोझ, नेपालमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यूलमा, संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै संस्कृति पार्टी, प्रदेश सरकारमा पालो फेर्न कांग्रेस र एमालेको कसरत लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2082/83 मधेस प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्रै हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गृहस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेसको अर्थतन्त्र शिथिल देखाएको हो। चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा 7 प्रदेश मध्ये मधेसको सबैभन्दा कम देखिएको छ। गएको आर्थिक वर्ष 80/81 मधेसको आर्थिक वृद्धि दर 4.43% थियो। चालू आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 खर्ब पुग्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा नेपालको कुल जीडीपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। मधेस प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालू आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वृद्धि दर 5.40% हुने अनुमान गरिएको छ। यस्तै भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसअघि भारतले मे 1 नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सूचना प्रविधि अर्थात आईटीको विकाससँगै हाम्रो आनी बानीमा समेत प्रभाव पर्न थालेको छ। अहिले हरेक संस्थामा प्रविधि नभई काम हुँदैन। सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढ़ाएको छ। नेपालमै बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेर लाखौं आमदानी गर्न सकिन्छ। यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्। साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे साथी विकास चापाकाईले सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरे कुरा गर्नु भएको छ।
4: पढाइमादेखि अब औषधिका फ्याक्ट्रीमा, मेडिकल इण्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हो भने कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यतिकै प्रयोग भइरहेछ सूचना प्रविधि, त्यस हिसाबले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ। अहिले
5: पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
4: अहिले पहिलाको जस्तो 4 वर्ष डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा, तपाईँले अब डिग्री सिद्धिउन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ कि युनिभर्सिटीहरूले इण्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर काम गर्दै र पढ्दै त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
5: सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छन्?
4: अब हुन त सबैको आफ्नो आफ्नो व्यक्तिगत क्षमता भर पर्छ। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनुभयो, अब त्यो 4 वर्ष लिँदाखेरि तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40-50 हजार प्रति महिनाको आधार बस्छ। तपाईँ 1.5-2 वर्ष भित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आईटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40-50 हजार भन्दा कम चाहिँ खासै बजारमा देखिँदैन न्यूनतम पनि।
5: दक्ष जनशक्ति चाहिँ कस्तो छ नेपालमा?
4: नेपालमा वार्षिक रूपमा करिब करिब आईटी आईसीटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छन्। 20-30% कहाँ जान्छन्? विदेश जान्छन्। 10,000 लिनु भने 3,000 विदेश जान्छन् भने 7,000 बाँकी रह्यो अनि त्यो 7,000 मध्ये अहिलेको एउटा विडम्बना भन्छौ बिना कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्किएको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने संख्या एकदम सानो छ जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने काम गर्ने कहीँ इन्टर्न गर्ने भोलिन्टियर गर्ने सिक्दै जाने चाहिँ आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ भनेपछि 20% बाहिर भयो 20% यहाँ बस्यो 40% बाँकी जनशक्तिको 60% तिनीहरूलाई चाहिँ 6 महिनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ इन्डस्ट्री रेडी हुन्छन्।
2: सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँगको विस्तृत कुराकानी अहिले 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, उच्च क्षमताको विद्युत प्रसारण तार हाइटेन्सन लाइन मुनि घर तथा टहरा बनाउने प्रवृत्ति देशभर झाँगिएको छ। हाइटेन्सन मुनिका जग्गा धनीले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा टहरा बनाउने प्रवृत्ति चलिरहेकै छ। विद्युत प्रसारण लाइनको मार्गाधिकार क्षेत्र राइट अफ वेमा घर टहरा वा अन्य भवन बनाउन र अग्ला रूख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित शहरीकरणका कारण तारमुनि संरचना बन्ने क्रम भने रोकिएको छैन। हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाएका घर टहराले जोखिम बढ़ाएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ। भूमाफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गा समेत किनबेच हुँदै यो जग्गामा घर समेत निर्माण हुने गरेका छन्। नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणको विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआवजा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले पनि घर लगायतका संरचना निर्माण गरेको पाइएको बताउनुभयो। उहाँका अनुसार टावर र प्रसारण लाइन मुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आम नागरिकलाई सचेत गराउनका साथै सम्बन्धित पालिका वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको छ। यो खबर गोर्खा पत्र दैनिकमा छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै।
7: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
8: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
9: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
10: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
11: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
10: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
11: सम्पर्क मोबाइल 98460-9908, 98460-9908।
13: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
14: विचार दाँतकै समस्या छ त कसरी हाँस्नु?
13: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
15: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
13: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
16: सम्पर्क अधिकृत सुशील शेर्पाका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। हिजो मात्रै झण्डै 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिन भित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ़न सक्ने उहाँले जानकारी दिनुभयो। आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाइ छ। सगरमाथामा आरोहीको लाम आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङबीच बेइजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोर्याएका छन्। रूसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रूस र चीनबीचको व्यापार गएको झण्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालू वर्षको पहिलो 4 महिनामै द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रूबल र चिनियाँ युआनमा गर्न थालेको पनि बताएका छन्। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
16: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडेन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अंकका साथ तालिकाको 6 स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपाल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
16: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेशनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको समेत बताउनुभयो।
1: अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिश विरूद्ध दायर रिट दरपीठ विरूद्ध निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारे निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको खबर कान्तिपुरले लेखेको छ।
16: स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरू असन्तुष्ट देखिएका छन्।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन विधेयकको मस्यौदा तयार गरेको छ। ऐनमा रहेका जन्म दर्ता, बाल न्याय प्रणाली, बाल सुधार गृह, सजाय निर्धारण तथा अदालतको अधिकार क्षेत्र सम्बन्धी व्यवस्था संशोधन गर्न विधेयकको मस्यौदा तयार गरिएको हो।
2: कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिवर्तन गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको हो।
1: विदेश जाने सपना बोकेर गाउँबाट ऋण खोजेर काठमाडौँ आउने नेपालीले आफ्नै देशभित्र पनि अनेकौं समस्या भोग्नुपर्ने स्थिति छ। वैदेशिक रोजगारीमा जान चाहनेसँग स्वास्थ्य परीक्षणका नाममा आवश्यकता भन्दा बढ़ी रकम असुली धन्दा मौलाएको छ। सरकारी संयन्त्रभित्र यस्तो समस्या रहेकोमा छानबिन गर्न गठित प्रतिवेदन नै गायब भएको खबर नागरिक दैनिकले लेखेको छ।
2: तेक्वान्दो खेलाड़ीद्वय प्रेम लिम्बु र आयसा साकेले नवौं एसियाली पुमसे तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जितेका छन्। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुमसेमा रजत जितेका हुन्।
1: पूर्व सहमति अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। कांग्रेस एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सरकार परिवर्तनबारे गण्डकीमा तैचुप मैचुपको अवस्था रहेको खबर नागरिक दैनिकले लेखेको छ।
2: कैलालीको भजनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अपनाउन थालेका छन्। वर्षायाममा बाढ़ीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढ़ेपछि किसानले चैते धान लगाई असार अघि नै भित्र्याउने नयाँ खेती प्रणाली विकास गरेका खबर अन्नपूर्ण पोस्टमा छ।
1: आगामी आर्थिक वर्षको बजेट सिंहदरबारको पुरानै पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिनुभयो।
1: काया कैरनमा अब पालो उखानको,
2: सय हात फटकने सुकेको खुलामा अड्कने।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा, आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
1: धानको उत्पादन घट्दा मध्य प्रदेशको अर्थतन्त्र शिथिल, नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
2: सूचना प्रविधिको प्रयोगसँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिमसँगै अध्ययन गरेर काम गरे राम्रो आमदानी हुने।
1: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश, अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड़, रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
2: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा पर्चा देखाएर विरोध गरिरहेका हर्क साम्पाङ र उहाँको श्रम संस्कृति पार्टीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ संसद बैठकको दृश्य छ। बैठक शुरू हुने बित्तिकै हर्क साम्पाङ जस्तै देखिने मान्छे हातमा पर्चा देखाउँदै अगाडि उभिएका छन् अनि सभामुख जस्तै देखिने मान्छे भन्दैछन्, यहाँ मोर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला। आजको काया कैरन सकिएको छ।
17: मर्संग एफएम 95 मेगाहर्ज।
18: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
19: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
18: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
20: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
18: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477962।
21: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
22: तपाईँको चाहना पूरा गर्नको लागि मर्संगी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी

0: समय बिहान 11 बजे जिल्ला प्रशासन कार्यालय लमजुङ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीशहर नगरपालिका लमजुङ।
0: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर।
2: केयर फार्मेसी बेसीशहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
2: स्थान केयर फार्मेसी बेसीशहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
0: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
3: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही जेष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
3: थप जानकारीको लागि सम्पर्क
4: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 9452511511, 9457078769।
3: हुनुहोस् त यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
0: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका स्वाद, युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: बद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
3: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
3: रोजगार सेवा केन्द्र बेसी सहर 9847-14-549।
5: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
5: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका 7, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856-74-486।
7: मर्सेङ्गे 95 मेगाहर्ज।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहानको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका पाँचवटा स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु घट्यो, तीनवटा स्थानीय तहमा भने वृद्धि। सवारी दुर्घटना भएकै दिन प्रहरीलाई खबर नभए बीमाका लागि सिफारिश दिन नमिल्ने, सामान्य दुर्घटना पनि अनिवार्य दर्ता गराउन प्रहरीको आग्रह। मर्स्याङदीका क्यान्सर पीड़ित दुईजनालाई गाउँपालिकाको आर्थिक सहयोग, वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता तालिम र सुन्दर बजारमा आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता तालिम। अब समाचार विस्तारमा। लमजुङका स्थानीय तहमध्ये अघिल्लो आर्थिक वर्षको तुलनामा पाँचवटा स्थानीय तहको बेरुजु कम भएको छ। महालेखा परीक्षकको 62 र 63 प्रतिवेदन अनुसार जिल्लाका पाँचवटा स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु घटेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बेरुजु कम हुने स्थानीय तहहरूमा बेसेसह नगरपालिका, सुन्दर बजार नगरपालिका, मध्य नेपाल नगरपालिका, दुधपोखरी गाउँपालिका र कोलसुथार गाउँपालिका रहेका छन्। जिल्लाका अन्य रायनस नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङदी गाउँपालिकामा भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बेरुजु रकम वृद्धि भएको छ। महालेखाको प्रतिवेदन अनुसार कोलसुथार गाउँपालिकाको गत आर्थिक वर्षमा 28,29,000 रूपियाँ बेरुजु देखिएको छ। सो गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा 2,04,36,000 रूपियाँ बेरुजु देखिएको थियो। त्यसै गरी अघिल्लो आर्थिक वर्षमा 3,16,15,000 बेरुजु देखिएको मध्य नेपाल नगरपालिकामा गत आर्थिक वर्षमा 1,33,66,000 रूपियाँ बेरुजु देखिएको छ। अघिल्लो आर्थिक वर्षमा 2,83,84,000 रूपियाँ बेरुजु देखिएको सुन्दर बजार नगरपालिकामा गत आर्थिक वर्षमा भने 1,42,72,000 रूपियाँ बेरुजु देखिएको छ। त्यस्तै 3,16,15,000 रूपियाँ बेरुजु देखिएको दुधपोखरी गाउँपालिकामा गत आर्थिक वर्षमा 1,06,84,000 मात्रै बेरुजु देखिएको छ भने अघिल्लो आर्थिक वर्षमा 2,36,91,000 रूपियाँ बेरुजु देखिएको विशेषह नगरपालिकामा 96,35,000 रूपियाँ मात्रै बेरुजु देखिएको छ। त्यसै गरी बेरुजु वृद्धि देखिएको मध्ये मर्स्याङदी गाउँपालिकामा गत आर्थिक वर्षको 1,41,86,000 रूपियाँ बेरुजु देखिएको छ। मर्स्याङदीमा अघिल्लो आर्थिक वर्षमा 79,72,000 रूपियाँ मात्रै बेरुजु देखिएको थियो। अघिल्लो आर्थिक वर्ष 1,11,39,000 बेरुजु देखिएको दोर्दी गाउँपालिकामा गत आर्थिक वर्षमा 1,30,95,000 रूपियाँ बेरुजु देखिएको छ भने अघिल्लो आर्थिक वर्षमा 1,57,38,000 रूपियाँ बेरुजु देखिएको रायनसमा गत आर्थिक वर्षमा 1,74,09,000 रूपियाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। जिल्लाको 8 स्थानीय तहमा आर्थिक वर्ष 2081/82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै आधा जसो बेरुजु रकम कम भएको छ। आर्थिक वर्ष 2080/81 कार्यान्वयनमा रहेको 9,79,30,46,000 रूपियाँ बजेटको लेखा परीक्षण गर्दा 17,23,21,000 रूपियाँ बेरुजु देखिएको थियो। सवारी दुर्घटना भएको दिनमा प्रहरीलाई जानकारी नदिएमा बीमा दावीका लागि आवश्यक पर्ने प्रहरी सिफारिश दिन नमिल्ने भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले दुर्घटना भएको दिनमै अनिवार्य रूपमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको हो। विशेष गरी सवारी साधनको बीमा दावी प्रक्रियाका लागि प्रहरी सिफारिश अनिवार्य हुने भएकोले सामान्य दुर्घटना भए पनि सोही दिनमै प्रहरीमा जानकारी हुनुपर्ने प्रणव बस्नेतको भनाई छ। नेपाल प्रहरीको दैनिक कार्य सम्पादन प्रणाली अनलाइन मार्फत सञ्चालन हुने भएकोले घटना भएको दिनमै विवरण दर्ता नगरेमा प्रहरीले सिफारिश दिन नमिल्ने भएको प्रणव बस्नेतले बताउनुभयो।
3: मानिसहरूमा अलिकति दुविधा अथवा शंका अथवा त्यो विषयमा जानकारी नभएको जस्तो लाग्यो। कुनै पनि सवारी दुर्घटना हुन्छ भने सामान्यदेखि लिएर मानवीय क्षति हुने जुनसुकै प्रकृतिका सवारी दुर्घटनाहरू भएर भोलि इन्सुरेन्स प्रमाणितको लागि डकुमेन्ट आवश्यक पर्ने अवस्था छ भने घटना भएको कुरा तत्काल प्रहरीलाई जानकारी दिनुपर्छ र प्रहरी घटनास्थलमा उपस्थित भएर त्यो घटनाको सम्बन्धमा हाम्रो नेपाल प्रहरीले इस्टाब्लिस गरेको डीआईआरएस सिस्टममा त्यो घटना इन्ट्री गर्छौं र इन्ट्री भए पश्चात मात्र पछि उक्त सवारी दुर्घटनाको सम्बन्धमा दुर्घटना सिफारिस लिन आउँदा हामीले दुर्घटना सिफारिस गरेर दिने हाम्रो अहिले सिस्टम छ। त्यसकारणले म आम समुदायमा के भन्न चाहन्छु, कुनै पनि किसिमका सवारी दुर्घटना भयो भने तत्काल प्रहरीलाई जानकारी गराउनुहोस् र प्रहरीले त्यो दुर्घटनाको रेकर्ड मेन्टेन गरेपछि तपाईँहरूलाई आवश्यक पर्दाको अवस्थामा हामी दुर्घटना प्रमाणित कागज गरेर दिन्छौं। अन्यथा यदि डीआईआरएस सिस्टममा हाम्रो रेकर्ड देखिएन भने अथवा प्रहरीलाई यहाँहरूले दुर्घटना भएको जानकारी गराउनु भएन तत्काल र पछि दुई पाँच दिनपछि दुर्घटना सिफारिस गरिदिनु पर्यो भनेर आउनुभयो भने हामीले दिन नसक्ने अवस्था सिर्जना हुन सक्छ। दुर्घटनाको सम्बन्धमा जानकारी गराइदिनु हुन अनुरोध गर्छु।
0: दुर्घटना भएको दिन प्रहरीलाई जानकारी नगराई भोलिपल्ट वा केही दिनपछि मात्र प्रहरीमा आएर सिफारिश मागिएमा प्रणालीले नै सो विवरण स्वीकार नगर्ने अवस्था रहेको प्रणव बस्नेतको भनाई छ। दुर्घटना भएको दिनमै प्रहरीलाई खबर गरेमा प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा विवरण संकलन गर्ने र घटना सामान्य भए पनि कम्तीमा दर्ता प्रक्रिया भने पूरा गर्नुपर्ने प्रणव बस्नेतले बताउनुभयो। प्रहरीका अनुसार कतिपय सवारी चालक र धनीले सामान्य दुर्घटनालाई बेवास्ता गर्ने गरेका छन्। मानवीय क्षति नभएको वा सामान्य क्षति मात्रै भएको भन्दै प्रहरीलाई खबर नगर्ने तर पछि बीमा दावी गर्न जाँदा प्रहरी सिफारिश आवश्यक पर्ने भएकोले सामान्य उत्पन्न हुने गरेको प्रहरीले जनाएको छ। विशेष गरी समस्या उत्पन्न हुने गरेको प्रहरीले जनाएको छ। विशेष गरी दुई पाङ्रे तथा चार पाङ्रे सवारी साधनमा सामान्य ठक्कर, सानो क्षति वा पार्किङका क्रममा हुने दुर्घटनामा पनि सम्बन्धित व्यक्तिले प्रहरीमा जानकारी नगराउने गरेको पाइन्छ। यस्ता घटनामा तत्काल प्रहरीलाई खबर नगर्दा पछि बीमा कम्पनीले आवश्यक कागजात माग्दा समस्या पर्ने गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीले दुर्घटना सामान्य भए पनि सोही दिन प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन अनुरोध गरेको छ। घटनाको प्रारम्भिक विवरण दर्ता भएपछि मात्रै भविष्यमा आवश्यक पर्ने सिफारिश तथा कानूनी प्रक्रिया सहज हुने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी चालक, धनी तथा सर्वसाधारणलाई दुर्घटना लुकाउने वा ढिला गरेर जानकारी दिने प्रवृत्ति त्याग्न आग्रह गरेको छ। दुर्घटना भएको अवस्थामा तत्काल प्रहरीले खबर गरी कानूनी प्रक्रिया पूरा गर्न र भविष्यमा बीमा दावी लगायतका काममा झन्झट नहोस् भन्ने उद्देश्यले समयमै सूचना दिनुपर्ने प्रहरीले जोड़ दिएको छ। मर्सङ्गी गाउँपालिकाले जटिल रोग लागेर उपचाररत दुईजनालाई आर्थिक सहयोग गरेको छ। गाउँपालिकाले वडा नम्बर 7 ताराचोक निवासी कक्षा 12 अध्ययनरत फिलिप अधिकारी र वडा नम्बर 3 निवासी देवीमाया घले गुरूङलाई 1-1 लाख रूपियाँ सहयोग गरेको हो। ब्लड क्यान्सर र बोनम्यारो क्यान्सर पीड़ित अधिकारी र घले दुवैजना काठमाण्डु स्थित अस्पतालमा उपचाररत रहेका छन्। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले काठमाण्डु पुगेर दुवैजनासँग भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना सहित गाउँपालिकाको तर्फबाट जनही 1 लाख रूपियाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो। यस कठिन समयमा देश तथा विदेशबाट विभिन्न सहयोगी मनहरूले गरिरहेको आर्थिक तथा नैतिक सहयोगप्रति गाउँपालिकाले आभार व्यक्त गर्दै उपचाररत दुवैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। ताराचोकका फिलिपलाई ठुलीबेसीका स्थानीय तथा आमा बाबा समूहले पनि सहयोग गरेका छन्। युवा क्लब, आमा बाबा समूह र स्थानीयले संयुक्त बैठक बसेर आर्थिक सहयोग संकलन अभियान चलाएका छन्। अधिकारीको उपचारमा सहयोग पुगोस् भनी ठुलीबेसीका स्थानीयहरूबाट स्वतस्फूर्त रूपमा 1,10,350 रूपियाँ संकलन भएको सिर्जना युवा क्लबले जनाएको छ। लमजुङको सुन्दरबजार नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता प्रवर्धन तालिम दिएको छ। नगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 को राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले वैदेशिक रोजगारीबाट फर्किएका पालिकाभित्रका व्यक्तिहरूका लागि उद्यमशीलता प्रवर्धन तालिम आयोजना गरेको हो। नगरपालिकाको सभाहलमा 3 दिनसम्म सञ्चालन भएको उक्त तालिममा 28 जनाको सहभागिता थियो। तालिम अवधिभर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घरती, प्रशासन शाखा प्रमुख विवेश कुमार पण्डित, रोजगार शाखा प्रमुख प्रजन सापकोटा, मेडपाका मीना महरा, राष्ट्रिय वाणिज्य बैंक सुन्दर बजार शाखा प्रमुख सावित्र केसी र ईश्वर अधिकारीले प्रशिक्षण दिनुभएको थियो। तालिममा सहभागीहरूलाई उद्यम सञ्चालन, व्यवसाय योजना निर्माण, लगानी व्यवस्थापन, बजार व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएको थियो। विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै स्वरोजगार तथा उद्यम व्यवसायतर्फ आकर्षित गर्ने, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने तथा आन्तरिक रोजगारीबाट रोजगारी सिर्जनामा टेवा पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको नगरपालिकाले जनाएको छ। बुधबार तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दरबजार नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले विदेशमा आफूले प्राप्त गरेको सीप र अनुभवलाई उपयोग गर्दै स्वदेशमै उद्यम व्यवसाय सञ्चालन गर्न सहभागीहरूले आग्रह गर्नुभयो। यसरी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूका लागि नगरपालिकाले तत्काल सम्बोधन गर्न नसके पनि आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने योजना बनाएको उल्लेख गर्नुभयो। कार्यक्रमको सहजीकरण रोजगार संयोजक प्रजन सापकोटाले गर्नुभएको थियो। पूर्व कर्मचारी सेवा परिषद लमजुङ शाखाको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन मंगलबार सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयको सभा हलमा आयोजित अधिवेशनको उद्घाटन लमजुङका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले गर्नुभएको हो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्र कुमार सिंह तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भवराज जोशीको विशेष उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष धनुदेवी पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव बुद्धिबहादुर बानियाले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा संस्थाको गतिविधिबारे पूर्व अध्यक्ष कृष्ण बहादुर रावलले जानकारी गराउनु भएको थियो। तेस्रो अधिवेशनले नौ सदस्यीय कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा धनुदेवी पिया, उपाध्यक्षमा गंगबहादुर घले, सचिवमा बुद्धि बहादुर बानिया तथा को सदस्यमा कृष्णराज पोखरेल चयन हुनुभएको छ। अधिवेशनले संस्थालाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउँदै पूर्व कर्मचारीको हक हित तथा सामाजिक योगदानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ। कक्षा एघारको पठन पाठन असार एक गतेदेखि शुरू हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा एघारको पठन पाठन असार एक गतेबाट शुरू गर्न अनुरोध गरेको हो। केन्द्रले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा एघारको पठन पाठन शुरू गर्न भनेको छ। बुधबार सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई यस सम्बन्धी आवश्यक पत्रचार र समन्वय गर्न भनिएको छ। देशका तराई र पहाड़ी भागमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यम वर्षासम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङका पाँचवटा स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु घट्यो। तीनवटा स्थानीय तहमा भने वृद्धि। सवारी दुर्घटना भएकै दिन प्रहरीलाई खबर नभए बीमाका लागि सिफारिश दिन नमिल्ने। सामान्य दुर्घटना पनि अनिवार्य दर्ता गराउन प्रहरीको आग्रह। मर्सङ्गीका क्यान्सर पीड़ित दुईजनालाई गाउँपालिकाको आर्थिक सहयोग। वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता तालिम। र सुन्दरबजारमा आन्तरिक रोजगारी प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता तालिम। मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।
4: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: अया मरेमी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।
6: यो मोबाइलले पनि तनावै दियो भन्या?
2: हैन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
9: ए, माइलाले ट्र्याक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसार 7 लमजुङ।
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
9: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98-460-90-301, 98-460-74-065।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: सुवर्ण अवसर, सुवर्ण अवसर।
11: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेना फिल्म हल चोक, लमजुङ।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
5: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
6: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mania.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9856013375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
3: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850386780।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854213236 र 9840058261।
8: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
9: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेङ्गे युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
8: स्थान: बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर 7, लमजुङ।
10: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
11: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
10: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नादार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
11: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
10: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
11: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ।
12: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: लमजुङ कालिका यातायात संचालक प्रणाली विशेषणको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीलाई जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउं। लमजुङ कालिका यातायात संचालक प्रणाली बेसिसर लमजुङ।
1: ब्याङ्की खैमत बिले चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्जिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्की निल पर्जिमो न्यो तानी सतर्क तना ठजर क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी संदेश
2: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
7: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
10: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।
11: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
12: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
12: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244।
13: होइन यो नाति केटो पनि कस्तो भन्यो, हाम्रो पाला गीत बज्न लाग्यो, रेडियो बटार बटारै गर्छ बा।
14: ल सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुण्डली हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania?
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि

0: मल आदि सुपथ मूल्यमा पाइन्छ।
1: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य खुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
3: जिल्ला प्रशासन कार्यालय लम्सुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लम्सुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल 9/13। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लम्जुङ। सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
4: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा।
3: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
3: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लम्जुङ। सम्पर्क 98490-68924, 98450-86780।
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California. Extreme energy drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेचिसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसहर नगरपालिका, लमजुङ।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 र 98130949
5: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भए समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा ब्याङ्क अगाडि बेसी सर साथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477269229

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बालबालिकामा कुपोषणको अवस्था पहिले भन्दा बढ़्यो, 4% कड़ा शीघ्र कुपोषण। आज पनि केही ठाउँमा वर्षा र हिमपात, मनसून जन्य विपद प्रति कार्यमा जुट्यो नेपाली सेना। थप 304 जना सहकारी पीड़ितले फिर्ता पाए बचत, डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन। आफूमाथि आक्रमण भए त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी। क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो। र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली, स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकाहरूमा कुपोषणको अवस्था विगत भन्दा बढ़ेको देखाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कड़ा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघि यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान सञ्चालन गरिएकाले पहिलेभन्दा बढ़ी संख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्। यसैगरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कड़ा शीघ्र कुपोषण बढ़ी देखिएको छ। यस्तो कुपोषण भएका बालबालिका अत्यन्त दुब्ला, ख्याउटे र करंग देखिने अवस्थाका हुने गर्छन्। कड़ा शीघ्र कुपोषण भएका बालबालिकालाई तयारी, उपचार, सकारात्मक खाना उपलब्ध गराउने र त्यसबाट सुधार नभएमा देशभर रहेका 25 पुनस्थापना केन्द्रमा आमा र बच्चालाई राखेर नियमित उपचार तथा पोषणयुक्त खाना खुवाउने व्यवस्था गरिएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो। यसैगरी 12% बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको छ। मध्यम कुपोषण भएका बालबालिका उमेर अनुसार तौल नहुने, दुब्लाउने तथा लुरे हुने गर्छन्। साधन स्रोतको अभावका कारण राष्ट्रिय पोषण लेखाजोखा अभियान जेठ महिनासम्म सञ्चालन गरिने भएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिवशिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती, पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपायल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा, मध्य प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसून पूर्व तयारी तथा प्रति कार्य योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसून जन्य विपद व्यवस्थापनका लागि संघीय, प्रदेश र पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै पृथनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। यसबाट बाढ़ी, पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। बाढ़ी तथा पहिरोका कारण राजमार्ग अवरूद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा बेली ब्रिज समेत तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसी सुधारका लागि 9 बुँदे निर्देशिका जारी गर्नुभएको छ। निर्देशिकामा विगत 5 वर्षको दूध संकलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आमदानी खर्चको यथार्थ विवरण 15 दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको 7 दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ। संस्थानले असुल उपर गर्नुपर्ने बकौता रकम प्रचलित कानून बमोजिम असुल उपर गरी 1 महिनाभित्र मन्त्रालयलाई जानकारी दिन पनि निर्देशन दिँदै दूध संकलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्था लगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका 100 बुँदे कार्यसूची बमोजिम 3 महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ। प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन खुलेको छ। सूचना तथा संचार मन्त्रालयले यही जेठ 18 गतेसम्म दरखास्त आह्वान गरेको हो। सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाउन विज्ञापन खुलाइएको हो। यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। नियुक्तिका लागि नाम सिफारिश गर्न गठित सिफारिश समितिका अनुसार इच्छुक उम्मेद्वारले 10 दिनभित्र आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ। विभिन्न 8 विश्वविद्यालयको उपकुलपति का लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेका छन्। यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्यपश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेका मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रिमिनियाले इजरायली चालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाबाट दिने चेतावनी दिनुभयो। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्मानलाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो, तर इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई फेरि गम्भीर बनाएको छ। इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कार्यवाहीको जवाफ पहिलेभन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत दिएको छ। यद्यपि इरानले ती नयाँ मोर्चा वा नयाँ सैन्य रणनीति कस्तो स्वरूपका हुनेछन् भन्ने विषयमा भने सार्वजनिक गरेको छैन। यो वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता बढ़ेको समाचारमा उल्लेख छ। अब केही खेल खबर. रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीका स्टार ब्याटर विराट कोहली इण्डियन प्रिमियर लीग आईपीएल इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाड़ी बनेका छन्. फ्यानाटिक स्पोर्ट्स र हरुन इण्डियाको हालैको प्रतिवेदनले कोहली सबैभन्दा धनी आईपीएल खेलाड़ीहरूको सूचीमा पहिलो नम्बरमा छन्. उनले 230 करोड़ भारो कमाएका छन्. आईपीएल 2008 शुरू भएको प्रतियोगिता हो. अहिले यसको 19 सिजन चलिरहेको छ. फ्यानाटिक स्पोर्ट्स हरुन इण्डियाले 53 देशका 504 शहरहरूमा 1323 एलिट खेलाड़ी र 6 लीगहरूको सर्वेक्षण गरेको थियो. फ्यानाटिक स्पोर्ट्स एक टिकटिङ र आतिथ्य कम्पनी हो. यसले खेलकुदसँग सम्बन्धित यात्रा र कार्यक्रमहरू व्यवस्थापन गर्ने गर्दछ. आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 अहमदाबादमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सले खेल्दैछन्. इस्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जितेको छ. गैराती सम्पन्न फाइनल खेलमा जर्मनी क्लब फ्राई डर्गलाई 3-0 गोलले हराउँदै इस्टन भिल्लाले 30 वर्षपछि ठूलो सफलता हात पारेको हो. खेलमा युरी टिलेमान्सले 41 मिनटमा पहिलो गोल गरे. पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डाले दोस्रो गोल गरे भने मोर्गन रोजर्सले खेलको 58 मिनटमा अर्को गोल थपेका थिए. यससँगै इस्टन भिल्लाले सन् 1996 पछि पहिलो पटक उपाधि जितेको हो. चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. बाल बालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ़्यो. 4% कड़ा शीघ्र कुपोषण. आज पनि केही ठाउँमा वर्षा र हिमपात. मनसून जन्य विपद प्रति कार्यमा जुट्यो नेपाली सेना. थप 304 जना सहकारी पीड़ितले फिर्ता पाए बचत. डीडीसी सुधारका लागि कृषि मन्त्री चौधरीको निर्देशन. आफूमाथि आक्रमण भए त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी. क्षेत्रीय सुरक्षा तथा सैन्य संघर्षलाई लिएर चिन्ता बढ़्यो. र आईपीएल इतिहासमै सबैभन्दा बढ़ी कमाउने खेलाड़ी बने विराट कोहली. स्टन भिल्लाले युरोपा लीग फुटबलको उपाधि जित्यो.
4: नेपाल बैंक लिमिटेड.
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन. के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो. हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु. हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि.
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ. साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ.
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ. थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32.
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा.
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्.
9: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ. सम्पर्क फोन 066-520-209.

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
11: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
11: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
13: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
14: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
15: हामी कहाँ फेसियल, नेल आर्ट, मेहंदी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिंग, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
16: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बैंकसोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
17: होइन हौ दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
18: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
17: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
18: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
17: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
18: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
19: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania
1: Extreme Energy Drink.
2: Subarna Avasar, Subarna Avasar.
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461828317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
1: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
1: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
2: सम्पर्क मोबाइल 9846909018, 9846909018।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9573375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041223, 401124, मोबाइल 9841454148।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
10: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार, स्थान दोर्ती गाउँपालिका सभाहल, नौथर सेरा, समय बिहान 11 बजे, जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: नमस्कार, म वसुन्ता रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org/मा बिहान 10 बजेको मर्सङ्गी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नेपाली सेनाले ल्यायो मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना। लमजुङका पाँचवटा स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजु घट्यो, तीनवटा स्थानीय तहमा भने वृद्धि। सवारी दुर्घटना भएकी दिन प्रहरलाई खबर नभई बीमाका लागि सिफारिश दिन नमिल्ने, सामान्य दुर्घटना पनि अनिवार्य दर्ता गराउन प्रहरीको आग्रह। र देशका धेरै ठाउँमा गर्मी बढ़्यो, केही स्थानमा भने वर्षा र हिमपातको सम्भावना।
3: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
1: तपाईँको चाहना पूरा गर्नको लागि मर्सङ्गी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
3: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर साथ लमजुङ।
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर। केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
0: अब समाचार विस्तारमा। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसूनजन्य विपद व्यवस्थापनका लागि संघीय, प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। नेपाली सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गढ़ तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयार गरी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै पृतनामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। यसबाट बाढ़ी, पहिरो तथा अन्य विपदका घटनामा छिटो र प्रभावकारी उद्धार सम्भव हुने अपेक्षा गरिएको सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ। सैन्य जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौँ बाहेक सुर्खेत र इटहरीमा एक एकवटा हेलिकप्टर स्ट्याण्ड बाई अवस्थामा राखिएको छ। मनसून शुरू भएसँगै सात प्रदेशमा परिचालन गर्न सकिने गरी अन्य हवाई साधनहरू काठमाडौँमा तयारी अवस्थामा राखिने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमानका आधारमा दुईवटा हवाई साधन उपयुक्त ठाउँमा पूर्व तैनात गर्ने योजना पनि सेनाले बनाएको छ। बाढ़ी तथा पहिरोका कारण राजमार्ग अवरूद्ध भएमा तत्काल यातायात सञ्चालन गर्न पनि विभिन्न ठाउँमा बेरी ब्रिज तयारी अवस्थामा राखिएको छ। धादिङको गर्जुजुरी, चितवनको भरतपुर तथा बाराको जितपुरमा एक एक सेट बेली ब्रिज राखिएको सेनाले जनाएको छ। यसै गरी गाड़ी मार्फत सजिलै आवश्यक ठाउँमा पुर्याएर तुरन्त सञ्चालन गर्न सकिने तीनवटा द्रुत यान्त्रिक पुल गौचर को ब्यारेकमा तयारी अवस्थामा राखिएको छ। विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकारी टोलीलाई पनि गौचर ब्यारेक काठमाडौँमा तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ। प्रत्येक पृथनामा औषधि, खाद्यान्न तथा अन्य राहत सामग्रीको व्यवस्थापन गरिएको छ। आवश्यक परेको अवस्थामा सैनिक इन्जिनियरिङ विभागबाट हेभी इक्विपमेन्ट र अपरेटर सहितका साधन तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ। यसले पहिरो पन्छाउने, सड़क खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मत जस्ता कार्यमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। विगतका मनसुनजन्य विपदबाट सिकिएका पाठका आधारमा केन्द्रदेखि जिल्ला तहसम्म सरकारवाला निकाय तथा स्थानीय समुदायलाई सहभागी गराएर तयारीलाई थप प्रभावकारी बनाइने सेनाको भनाइ छ। देशका तराई र पहाड़ी भागमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराति पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़दो छ। धनगढ़ी, दिपाइल र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको थोरै ठाउँहरूमा मध्यम प्रदेश र लुम्बिनी कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तापक्रम बढ़ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै रहनेछ। विभिन्न आठवटा विश्वविद्यालयको उपकुलपतिका लागि 218 जनाको आवेदन परेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल 218 आवेदन प्राप्त भएका छन्। सबैभन्दा बढ़ी त्रिभुवन विश्वविद्यालयमा 50 आवेदन परेको छ। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा 19, मध्य पश्चिम विश्वविद्यालयमा 20, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 11, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 तथा राजर्षि जनक विश्वविद्यालयमा 27 आवेदन परेको मन्त्रालयले जनाएको छ। पछिल्लो एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ़ेको छ। बजेट बढ़दै गए पनि उत्पादन तथा उर्वर जमीन भने घट्दै गएको छ। आर्थिक वर्ष 70-71 80-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढ़ाव देखिएको हो। केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकटोन्मुख अवस्थामा देखिएको छ। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर हो। सरकारले प्रति वर्ष कृषि क्षेत्रमा 10.7% बजेट बढ़ाउँदै लगेको छ। आर्थिक वर्ष 70-71 21.40 अर्ब र 81-82 59 अर्ब रूपियाँ बजेट विनियोजन भएको थियो। सावी कृषि तथा पशुवंशी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तकमा उल्लेख भए अनुसार आर्थिक वर्ष 70-71 धान 50,47,047, मकै 22,83,222, गहुँ 18,83,147, कोदो 3,04,105 र फापर 1,35 मेट्रिक टन उत्पादन भएको थियो। पछिल्लो वर्षमा गहुँ बाहेक धान र चामल भारतबाट, कोदो र फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका देशबाट आयात भएको हंसार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 81-82 धान र चामल गरी 7,53,305 मेट्रिक टन, मकै 2,79,989 मेट्रिक टन, कोदो 8,443 मेट्रिक टन र फापर 698 मेट्रिक टन आयात भएको छ। आर्थिक वर्ष 81-82 धान चामल खरिदमा 40 अर्ब 18 करोड़, मकै खरिदमा 19 अर्ब 27 करोड़, कोदो खरिदमा 22 करोड़ 30 लाख र फापर खरिदमा 5 करोड़ 30 लाख गरी 59,92,60,00,000 रूपियाँ बाहिरिएको छ। यही आर्थिक वर्षमा सरकारले कृषि क्षेत्रको विकासका लागि 57,29,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। यो बजेट कृषि विकासका लागि आयातमा 4.06% अर्थात 2,63,60,00,000 रूपियाँले धेरै हो। तथ्याङ्क अनुसार धानको उत्पादन प्रति वर्ष 1.034% र जनसंख्या वृद्धि दर भने प्रति वर्ष 0.92% वृद्धि भइरहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। लमजुङका स्थानीय तहमध्ये अघिल्लो आर्थिक वर्षको तुलनामा पाँचवटा स्थानीय तहको बेरोजु कम भएको छ। महालेखा परीक्षकको 62 र 63 प्रतिवेदन अनुसार जिल्लाका पाँचवटा स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा बेरोजु घटेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बेरोजु कम हुने स्थानीय तहहरूमा विशेषा नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्य नेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र कोलासत्तर गाउँपालिका रहेका छन्। जिल्लाका अन्य राइनस नगरपालिका, दोर्दी गाउँपालिका र मर्सङ्गदी गाउँपालिकाको भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बेरोजु रकम वृद्धि भएको छ। कोलासत्तर गाउँपालिकाको गत आर्थिक वर्षमा 28,29,000 रूपियाँ बेरोजु देखिएको छ। सो गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा 2,04,36,000 रूपियाँ बेरोजु रहेको थियो। त्यस्तै 3,16,15,000 बेरोजु देखिएको मध्य नेपाल नगरपालिकामा गत आर्थिक वर्षमा 1,33,66,000 रूपियाँ देखिएको हो। 2,83,84,000 अघिल्लो आर्थिक वर्षको बेरोजु रहेको सुन्दरबजार नगरपालिकामा गत आर्थिक वर्षमा भने 1,42,72,000 रूपियाँ देखिएको छ। त्यस्तै 3,16,15,000 रूपियाँ बेरोजु देखिएको दूधपोखरी गाउँपालिकामा गत आर्थिक वर्षमा 1,06,84,000 मात्रै बेरोजु देखिएको छ भने अघिल्लो आर्थिक वर्षमा 2,36,91,000 बेरोजु देखिएको विशेषा नगरपालिकामा 96,35,000 मात्रै देखिएको छ। बेरोजु वृद्धि भए देखिएको मध्ये मर्सङ्गदी गाउँपालिकामा गत आर्थिक वर्षमा 1,41,86,000 रूपियाँ थियो, अघिल्लो आर्थिक वर्षमा भने 79,72,000 रूपियाँ मात्रै देखिएको थियो। त्यस्तै 1,11,39,000 बेरोजु देखिएको दुर्दी गाउँपालिकाको गत आर्थिक वर्षमा 1,30,95,000 रूपियाँ देखिएको छ। अघिल्लो आर्थिक वर्षमा 1,57,38,000 रूपियाँ बेरोजु देखिएको राइनस नगरपालिकामा गएको आर्थिक वर्षमा भने 1,74,09,000 रूपियाँ बेरोजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 0665909,900, मोबाइल 98477-69,229।
8: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
8: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि, लमजुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
12: दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
13: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
12: हरे दाई पनि, हाम्रै विशेषहरूको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
13: ल भइहाल्छ नि नानी।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
15: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
14: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
16: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। पूर्वी नवलपरासीको कावश्रुति नगरपालिका एक सलिटेलमा जेठ एक गते मृत भेटिएको गैंडालाई करेन्ट लगाएर मारेको पुष्टि भएको छ। सितौं राष्ट्रिय निकुञ्ज बाट खटिएको प्राविधिक टोलीले मृत गैंडाको पोस्टमार्टम गर्दा करेन्ट लगाएर मारेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्गबाट करिब 2 किलोमिटर उत्तरतर्फ पर्ने भीमप्रसाद दर्जीले फोकसलन गरेको एलानी जग्गामा अन्दाजी 25 वर्षको भाले गैंडा मृत फेला परेको थियो। मकैबारीभित्र फेला परेको गैंडाको नाकबाट रगत बगेको देखिएको थियो भने दाहिनेतिर पछाडिको भाग तथा पुच्छरतिर चिरा परेको घाउ पनि भेटिएको थियो। गैंडाको खाग तथा चारै खुट्टाका खुर सुरक्षित थियो। मृत्युको कारण पत्ता लगाउन कलेजो, फोक्सो, मृगौला, मोटु तथा आमाशयको नमूना संकलन गरी परीक्षण गरिएको हो। गैंडाको आन्तरिक परीक्षण गर्दा फोक्सो र कलेजोमा रगत जमेको पाइएको छ। पाचन प्रणाली असामान्य देखिएको रिपोर्टमा उल्लेख छ। मुटुको परीक्षण गर्दा मुटुको कोठाहरूमा नजमेको कालो रगत फेला परेको थियो, जसमा जलेको जस्तो गन्ध आएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ। मृगौला फिका अवस्थामा देखिएको थियो भने अन्य मांसपेशी तथा हड्डी सम्बन्धित प्रणाली सामान्य अवस्थामा रहेको थियो। गैंडा मरेको स्थान नजिकै विद्युतीय धरापका लागि प्रयोग हुने सामग्रीहरू डिभिजन वन कार्यालय पूर्वी नवलपरासीले फेला परेको नवलपरासीले फेला पारेको छ। घटनास्थल वरपर गरिएको खोजतलासका क्रममा मृत गैंडा रहेको स्थानदेखि करिब 200 मिटर दक्षिणतर्फ लोकाहा खोलाको काँसघारीमा जी आई तारले बेरिएका 27 वटा बाँसका किल्ला लुकाई छेपाई राखिएको अवस्थामा बरामद गरिएको छ। सवारी दुर्घटना भएको दिनमै प्रहरीलाई जानकारी नदिए बीमा दावीका लागि आवश्यक पर्ने प्रहरी सिफारिश दिन नमिल्ने भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले दुर्घटना भएको दिनमै अनिवार्य रूपमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ। विशेष गरी सवारी साधनको बीमा दावी प्रक्रियाका लागि प्रहरी सिफारिश अनिवार्य हुने भएकाले सामान्य दुर्घटना भए पनि सोही दिनमै प्रहरीमा जानकारी हुनुपर्ने प्रणव बस्नेतको भनाइ छ। प्रहरी नेपाल प्रहरीको दैनिक कार्य सम्पादन प्रणाली अनलाइन मार्फत सञ्चालन हुने भएकाले घटना भएको दिनमै विवरण दर्ता नगरेमा प्रहरले सिफारिश दिन नमिल्ने लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। दुर्घटना भएको दिन प्रहरलाई जानकारी नगराई भोलिपल्ट वा केही दिनपछि मात्र प्रहरीमा आएर सिफारिश मागिएमा प्रणालीले नै सो विवरण स्वीकार नगर्ने अवस्था रहेको समेत उहाँले बताउनु भएको छ। दुर्घटना भएको दिनमै प्रहरलाई खबर गरेमा प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा विवरण संकलन गर्ने र घटना सामान्य भए पनि कम्तीमा दर्ता प्रक्रिया भने पूरा गर्नुपर्ने प्रणव बस्नेतले बताउनुभयो। प्रहरीका अनुसार कतिपय सवारी चालक तथा धनीले सामान्य दुर्घटनालाई व्यवस्था गर्ने गरेका छन्। मानवीय क्षति नभएको वा सामान्य क्षति मात्रै भएको भन्दै प्रहरीलाई खबर नगर्ने तर पछि बीमा दावी गर्न जाँदा प्रहरी सिफारिश आवश्यक पर्ने भएकाले समस्या उत्पन्न हुने गरेको प्रहरीले जनाएको छ। विशेष गरी दुई पाङ्रे तथा चार पाङ्रे सवारी साधनमा सामान्य ठक्कर, सानो क्षति वा पार्किङका क्रममा हुने दुर्घटनामा पनि सम्बन्धित व्यक्तिले प्रहरीमा जानकारी नगराउने गरेको पाइन्छ। यस्ता घटनामा तत्काल प्रहरलाई खबर नगर्दा पछि बीमा कम्पनीले आवश्यक कागजात माग्दा समस्या पर्ने गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। वर्षाङ्गी गाउँपालिकाले जटिल रोग लागेर उपचाररत दुईजनालाई आर्थिक सहयोग गरेको छ। गाउँपालिकाले वडा नम्बर 7 ताराचोक निवासी कक्षा 12 अध्ययनरत फिलिप अधिकारी र वडा नम्बर 3 निवासी देवीमाया घलेलाई 1-1 लाख रूपियाँ सहयोग गरेको हो। ब्लड क्यान्सर र बोनम्यारो क्यान्सर पीड़ित अधिकारी र घले दुवैजना काठमाडौँ स्थित अस्पतालमा उपचाररत रहेका छन्। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले काठमाडौँ पुगेर दुवैजनासँग भेटघाट गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना सहित गाउँपालिकाको तर्फबाट जनै 1,00,000 रूपियाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो। यस कठिन समयमा देश तथा विदेशबाट विभिन्न सहयोगी मनहरूले गरिरहेको आर्थिक तथा नैतिक सहयोगप्रति गाउँपालिकाले आभार व्यक्त गर्दै उपचार र दुवैजनाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। ताराचोकका फिलिपलाई टुलेबिसीका स्थानीय तथा आमा बाबा समूहले पनि सहयोग गरेका छन्। युवा क्लब आमा समूह स्थानीयले संयुक्त बैठक बसेर आर्थिक सहयोग संकलन अभियान चलाएका हुन्। अधिकारीको उपचारमा सहयोग पुगोस् भनी टुलेबिसीका स्थानीयहरूबाट स्वतस्फूर्त रूपमा 1,10,350 रूपियाँ संकलन भएको सृजना युवा क्लबले जनाएको छ। लमसुङको सुन्दर बजार नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता प्रवर्धन तालिम दिएको छ। नगरपालिकाले चालू आर्थिक वर्षको राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले वैदेशिक रोजगारीबाट फर्किएका पालिकाभित्रका व्यक्तिहरूका लागि उद्यमशीलता प्रवर्धन तालिम आयोजना गरेको हो। नगरपालिकाको सभा हलमा 3 दिनसम्म सञ्चालन भएको उक्त तालिममा 28 जना सहभागी थिए। तालिम अवधिभर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घरती, प्रशासन शाखा प्रमुख विवेक कुमार पण्डित, रोजगार शाखा प्रमुख प्रजुन सापकोटा, मेडपाका मीना महरा, राष्ट्रिय वाणिज्य ब्याङ्क सुन्दर बजार शाखा प्रमुख सावित्रा केसी र ईश्वर अधिकारीले प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूलाई उद्यम सञ्चालन, व्यवसाय योजना निर्माण, लगानी व्यवस्थापन, बजार व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएको थियो। बुधबार तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सुन्दर बजार नगर प्रमुख कृष्णप्रसाद कोइरालाले विदेशमा आफूले प्राप्त गरेको शीघ्र अनुभवलाई उपयोग गर्दै स्वदेशमै उद्यम व्यवसाय सञ्चालन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। पूर्व कर्मचारी सेवा परिषद लमजुङ शाखाको 5 औं साधारण सभा तथा 3 रो अधिवेशन मंगलबार सम्पन्न भएको छ। 3 रो अधिवेशनले 9 सदस्यीय कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा धनुदेवी पिया, उपाध्यक्षमा गंगा बहादुर खले, सचिवमा बुद्धि बहादुर बानिया तथा कोषाध्यक्षमा कृष्णराज पोखरेल चयन हुनुभएको छ। अधिवेशनले संस्थालाई थप सक्रिय, संगठित र प्रभावकारी बनाउँदै पूर्व कर्मचारीहरूको हकी तथा सामाजिक योगदानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। वर्षेन्द्री समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: नेपाली सेनाले ल्यायो मनसून पूर्व तयारी तथा प्रतिकार योजना। लमसुङका 5 वटा स्थानीय तहमा अघिल्लो आर्थिक वर्षको तुलनामा बेरोजगारी घट्यो, 3 वटा स्थानीय तहमा भने वृद्धि। सवारी दुर्घटना भएकै दिन प्रहरीलाई खबर नभए बीमाका लागि सिफारिश दिन नमिल्ने, सामान्य दुर्घटनामा पनि अनिवार्य दर्ता गराउन प्रहरीको आग्रह। देशभर तापक्रम वृद्धि, आज दिउँसो केही स्थानमा वर्षा र हिमपातको सम्भावना। बिहान 10 बजेको वर्षेन्द्री समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
1: केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
1: स्थान केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजोङ सम्पर्क 9849968924 9845086780
0: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
1: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: सन्तोषजी तपाईँले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद सञ्जयजी। हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
0: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी।
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

0: मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सूचना, वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
4: रोजगार सेवा केन्द्र बेसी सहर 9847-14-549। सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
7: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 066-520-004, 94-00-50-663।
8: पास गल भलुम तिन गुना नाना गुला
9: नेपाल ऋण खप्पै बिमगाछ क्याल भलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छन बन्दा तिन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
8: तिन गुना नाना गुला
9: हुलास मुसम अर्कुतिल दमाइसे
10: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
11: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि
10: यसलाई शोख नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
11: ए हो र
10: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
11: बाप्रे यति धेरै जोखिम
10: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
12: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: भनेपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Japonia. Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: साइली घर बनाएर त लगभग सक्न आँटिसौ त
8: के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
7: हाम्रै बेसीसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
9: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
10: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ प्रोप्राइटर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664 51901

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Media, Extreme Energy Drink.
1: सुबर्ण अवसर सुबर्ण अवसर
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R सेना फिल्म हल चोक लमजुङ
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261
5: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: California. Extreme energy drink.
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङदीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभाहल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
2: दिदी, तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
3: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
4: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
5: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
4: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
6: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
7: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
8: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
7: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
8: सम्पर्क मोबाइल 9846019018, 9846019018।
10: गुड मर्निङ मिस,
11: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
12: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
11: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
13: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
14: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणको लागि सचेत बनौ।
15: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
16: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
17: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
18: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
17: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
17: स्थान
19: सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडी बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0664590999, मोबाइल 9847729629।

0: जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
1: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
0: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 9841-4514-48।

0: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
6: तपाईँको चाहना पूरा गर्नको लागि वर्षङ्गी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
5: स्थान बरन्डा रेस्टुरेन्ट एन्ड इभेन्ट्स, बेसी सहर 7 लमजुङ।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सुवर्ण अवसर
2: बौद्ध दर्शन तथा बौद्ध धर्म को भगवान गौतम बुद्ध को चार धाम दर्शन को सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R सेना फिल्म हल चोक लमजुङ
3: पानी उमालेर पिउ मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
4: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
3: यसलाई शोक नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
4: ए हो र
3: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
4: बाप्रे यति धेरै जोखिम
3: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
5: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
7: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
8: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउनो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9841623284 र 9921807746
2: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
12: आधार मजबूती को अटूट अटल हर पल सर्वोत्तम पकड़ छदमदार सर्वोत्तम बच्चा निर्माण सर्वोत्तम
13: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड़ शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
14: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
15: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
14: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
15: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
14: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
15: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
16: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
17: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका यसलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
18: तपाई अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
19: पहुँचा रहा है।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
8: तपाईँको चाहना पूरा गर्नको लागि बर्सेङ्गे युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
7: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स बेसी सहर 7 लमजुङ।
9: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
10: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
11: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
12: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
13: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थानचोक। फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
0: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477962।
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्सेङ्गीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
4: के भयो दिदी तपाईँलाई? सुन्छु छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 98490068924, 98450386780,

0: इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98130-09-4932।
2: हाम्रो शाखा भेसिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जानु त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065772

0: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
1: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेन्द युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम संचालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
0: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, भेसी सहर 7 लमजुङ।
2: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847729629।

0: कुनै तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
2: Excuse me.

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई वर्षाङ दी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी बिहिबारे बसाईमा छौं बिहिबारे बसाईमा तपाईँले आफ्नो लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ तपाईँले कथा कविता गजल मुक्तक शायरी चारूहरू चाहिँ तपाईँले सुनाउन सक्नुहुनेछ र प्रत्यक्ष रूपमा फोन गर्न चाहनुहुन्छ र कार्यक्रममा जोड़िन चाहनुहुन्छ भने 0665220020 फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट सुन्दै हुनुहुन्छ भने कमेन्ट पठाउन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँको ठाउँतिर मौसम चाहिँ कस्तो छ र ककसलाई सम्झिन चाहनुहुन्छ तपाईँले मजाले लेखेर पठाउन सक्नुहुनेछ अनिल केसीले पठाउनु भएको छ नमस्कार भनेर नमस्कार अनिलजी गुड आफ्टरनून कार्यक्रममा पनि जोड़िन सक्नुहुनेछ लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ नमस्कार म पाउँदी आश्रमबाट सुन्दैछु भन्नुभएको छ हजुर नमस्कार र यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हामीसँग हेलो नमस्ते
1: नमस्ते नमस्ते हजुर
0: नमस्ते शोभाजी हेलो हेलो हजुर भर्खरै मात्रै आजको पहिलो कलर हामीसँग शोभाजी जोडिनु भएको थियो तर टेक्निकल इस्यूज अथवा पर्सनल रिजनले हुन सक्छ फोन चाहिँ काटिएको छ इफ सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ शोभाजी आज बिहिबारे बसाईमा आफ्नो प्रस्तुति चाहिँ राख्न सक्नुहुनेछ लेख रचनाहरू ल्याउनु भएको छ भने र कार्यक्रम फेसबुक लाइभ मार्फत पनि प्रसारण भइरहेको छ त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नानी हजुर नमस्ते नमस्कार हजुर स्वस्थ व्यस्त एवं आरामको कामना गर्दै म तनहुँबाट टेकु छेत्री हजुरको साथमा
0: हजुर नमस्ते टेकुजी एकदमै धेरै समयपछि जोडिनु भएको जस्तो लाग्यो नि टेकुजी
2: केही समयको अन्तरालै भएको छ अब समय मिलेको छैन त्यस्तो जानकारी गराउँछ हजुरलाई
0: अनि के गर्दै हुनुहुन्छ टेकुजी आज
2: हिजो र आज त बिहानी पखो ठुलो पानी पर्दै दिउँसो घाम चर्किँदै गर्मी हुँदैको अवस्था छ अब प्रोग्राम सुन्दैको जानकारी गराउँछु
0: अहिले चाहिँ प्रोग्राम सुनिरहनु भएको छ है
2: हजुर
0: को को हुनुहुन्छ टेकुजी
2: अहिले त म अकेलै भएको जानकारी गराउँछु
0: अकेला हुनुहुन्छ है
2: हजुर
0: अनि आज कार्यक्रममा शुरूआती चरणमै जोडिनु भएको छ बसाईको बारेमा चाहिँ यहाँलाई जानकारी गराउनु पर्ने हो कि यहाँलाई जानकारी छ
2: यसो गराइदिनु न हजुरको तर्फबाट सुनाउ
0: हजुर हुन्छ आज चाहिँ तपाईँले कथा कविता गजल मुक्तक चारू जस्ता लेख रचनाहरू चाहिँ सुनाउन सक्नुहुनेछ
2: हुन्छ यसै सम्बन्धीको एउटा सुन फल्लान्त बाजाबारी एउटा छोटो अब भावना भनौँ है त
0: हजुर हुन्छ
2: किन छोडे होला न माया मारी कहिले सुन फल्लान्त बाजाबारी किन छोडे होला न माया मारी कहिले सुन फल्लान्त बाजाबारी पहिला पहिला खेती गर्ने रहरमा गाउँ बेसी अन्नपात बेच्थे सहरमा पहिला पहिला खेती गर्ने रहरमा गाउँ बेसी अन्नपात बेच्थे सहरमा गर्थे काम कछड बाँधी छोटा बोटा थे खान्थे आफ्नै अर्घनीको मान्छे मोटा थे गर्थे काम कछड बाँधी छोटा मोटा थे खान्थे आफ्नै अर्गानिक मान्छे मोटा थे बाँझोबारी भन्ने त कतै बाँचेन युरिया र विषादी भन्ने थाहा थिएन बाँझोबारी भन्ने त कतै बाँचेन युरिया र विषादी भन्ने थाहा थिएन किन छोडे होला माया मारी कहिले सुन फल्लान्त है बाजाबारी किन छोडे होलान है माया मारी कहिले सुन फल्लान्त है बाजाबारी गाई बस्तुका गोठा हुन्थे फाटाबारी दुधमयीका छेका हुन्थे आटाबारी गाई बस्तुका गोठा हुन्थे फाटाबारी दुधमयीका छेका हुन्थे आटाबारी घरमा भैँसी लैन हुन्थे गोठमा गाई झाली माली कति खानु दुध र घिउ त फाली फाली घरमा भैँसी लैन हुन्थे गोठमा गाई झाली माली कति खानु दुध र घिउ त फाली फाली सहर पछे सुख गर्न कोठा लिएर पाइन्छ टी सर्ट लाउन थाले गुनियो चोली फुकालेर सहर पछे सुख गर्न कोठा लिएर पाइन्छ टी सर्ट लाउन थाले गुनियो चोली फुकालेर पहिला पहिला भन्दा अहिले चलन भिन्नै जेबन चाहिँ पैसाले छ किन्नै पहिला पहिला भन्दा अहिले चलन भिन्नै जेबन चाहिँ पैसाले छ किन्नै किन छोड होलन् माया मारी कहिले सुन फल्लन् चाहिँ बाजा बारी किन छोड होलन् माया मारी कहिले सुन फल्लन् चाहिँ बाजा बारी कहिले सुन फल्लन् चाहिँ बाजा बारी नानी हजुर
0: हजुर एकदमै राम्रो यहाँको भावना राख्नु भएको छ टेगुजी यहाँलाई एकदमै धेरै धन्यवाद धेरै समयपछि जोडिनु भएको छ अब चाहिँ फुर्सद मिलाएर त्यति धेरै समय चाहिँ नहराउनु होला है अनि कार्यक्रममा जोडिनु होला अनि आजको कसैबाट यहाँले साथीहरू सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ
2: प्रविधि कक्षबाट हजुरलाई साथ सपोर्ट गरेर हुने नानी दुरु र सुधा नानीलाई पनि र रेडियो होलिनीलाई मेरो घर फ्यामिलीलाई पनि आफ्नो प्रस्तुति रहन आउनुहुन्छ सम्पूर्ण साथीहरूलाई र सुनेर साथ दिने सम्पूर्ण साथीहरूलाई सम्झाएर छुटिन्छु नमस्कार भाइ हाव अ गुड डे
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो टेकु छेत्रीजी हुनुहुन्थ्यो र उहाँले आजको बसाइमा एकदमै राम्रो भावना प्रस्तुत गर्नुभएको छ साथै सम्पूर्ण साथीहरूले सम्झिँदै आजको बसाइबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ र तपाईँले आफ्नो लेख रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ त्यसको लागि 0665200020 तपाईँले फोन गर्नुपर्ने हुन्छ स्वर्णिम रायजीले लेख्नु भएको छ मिस यु अल भनेर हामीले पनि यहाँलाई सम्झिरहेको छौं ईश्वरी मेवाहाङ राईजीले पनि लेख्नु भएको छ मिस यु भनेर हामीले पनि यहाँलाई एकदमै धेरै सम्झना चाहिँ छोड्न चाहन्छौं र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
1: नमस्ते नमस्ते गरेर काटिहाल्दिनु म
0: नमस्ते किन होला शोभाजी फोन काटिएको
1: बोल्दा बोल्दै चाहिँ काटिहाले त
0: यहाँ मोबाइलमा अलिकति टेक्निकल इस्युज आएको कारणले गर्दा हुन सक्छ के गर्दै हुनुहुन्छ शोभाजी
1: बसिरहेको
0: बसिराख्नु भएको छ है को हुनुहुन्छ
1: एक्लै
0: एक्लै हुनुहुन्छ है आज एकदमै गर्मी पनि बढेको छ पानी पिउनु भएको छ कि छैन शोभाजी
1: खाइरहेछु
0: पानी पिइराख्नु भएको छ है अनि आजको बसाइको बारेमा यहाँलाई थाहा छ कि छैन त शोभाजी
1: कविता केही भन्नुभएको थियो है
0: हजुर एकदमै के सुनाउन चाहनुहुन्छ तपाईँले
1: एउटा भन्छु है
0: हजुर हुन्छ
1: छैन के अरे
0: हुन्छ राम्रो मानेर सुनिदिन्छौँ हामी
1: ऋण लागेपछि मानिस बरा के बाहिरबाट सामान्यदेखि देखिन्छ पनि भित्रभित्रै धेरै टुटिरहेको हुन्छ दिनभर हाँसेर हिँड्दा यी पनि मनमा एउटै चिन्ता घुमिरहेको हुन्छ यो पैसा कसरी तिर्ने भन्ने राति राम्रोसँग निन्द्रा पर्दैन फोन बज्दा पनि डर लागेन डर लाग्न सक्छ जसले ऋणको पीडा भोगेको हुन्छ उसले मात्रै सम्झन्छ कि पैसाको तनावले मानिसलाई भित्रदेखि कमजोर बनाउँछ यति नै
0: ओहो निकै मार्मिक शब्द राखेर चाहिँ सुनाउनु भएको छ यहाँलाई एकदमै धन्यवाद र नआतिनु होला है शोभाजी
1: हजुर
0: अनि यति मिठो प्रस्तुति राख्नु भएको छ आजको बसाइबाट सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ
1: सर्वप्रथम त हजुरलाई अनि भित्र फोन उठाउने मेडम सरहरूलाई अनि मसाले होल टिमलाई अनि अहिले भर्खर गीत गाएर जाने दाईलाई अनि कृष्ण लामा कृष्ण गुरुङ विदेशमा हुनुहुन्छ के अरे उहाँलाई पनि सम्झिन चाहन्छु अनि याम सर अनि अरू सबै साथी र मलाई नाम त्यति आउँदैन है सम्पूर्ण साथीहरूलाई र देश विदेशमा भएको सम्पूर्णलाई र मेरो मण्डली परिवारलाई, मेरो घर परिवार भन्दै छोरा नातिहरूलाई सम्झिन चाहन्छु, मेरो साथीहरूलाई सबलाई सम्झिन चाहन्छु भन्दै बिदा हुन्छ।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग शोभाजी जोडिनु भएको थियो। निकै मार्मिक शब्दहरू राखेर चाहिँ उहाँले एउटा कविता वाचन गर्नुभएको थियो र यो समस्या चाहिँ धेरैजनाले चाहिँ पढ्न सक्छ। एकदमै हामीले चाहिँ त्यसलाई नर्मली लिएर चाहिँ सहज ढंगले चाहिँ जीवन जिउनुपर्छ, यस्तो समस्याहरू आइपर्छ। तैपनि गुलाबको फूललाई सम्झेर चाहिँ जीवन जिउने गर्नुपर्छ, काँडा बीचमा फुलिरहेको फूललाई हेरेर। र सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ आजको बसाईबाट विदा भइसक्नु भएको छ। तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ, साथै कार्यक्रम फेसबुक लाइभ मार्फत पनि प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, हामी उहाँसँग कुराकानी गर्छौं। तपाईँ पनि फोन ट्राई गर्दै गर्नुहोला, साथै प्रतिक्रिया कुनै कमेन्ट छ भने तपाईँले चाहिँ लेखेर पठाउन सक्नुहुनेछ, हामी अवश्य पनि कमेन्टको रेस्पोन्स गर्नेछौ। र यति बेला चाहिँ हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
3: नमस्ते लक्ष्मी बहिनी, म पाउँदीबाट लक्ष्मी प्रसाद बोल्दैछु।
0: हजुर नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ?
3: एकदम ठिकै छु, हजुर पनि ठिकै हुनुहुन्छ नि है?
0: हजुर म पनि एकदमै सन्चो छु भन्न चाहन्छु। अनि के गर्दै हुनुहुन्छ लक्ष्मीजी आज?
3: म आश्रमतिर अलिक व्यस्त छु, भर्खर भोटरा गरेर आएँ, फेरि जान्छु भोटरा।
0: हजुर, ओहो, आश्रममा यति व्यस्त हुँदा पनि
3: कल लागेको, मैले डायल गरेको, बल्ल बल्ल कन्ट्याक्ट भयो।
0: हजुर, साथीहरू जोडिनु भएको थियो त्यही भएर चाहिँ। अनि आजको बसाईमा यहाँले के सुनाउने विचार गर्नुभएको छ लक्ष्मीजी?
3: सुरुवातमै कविताका विधाहरू, चारुहरू, कविता सबै नाम लिइसक्नु छ, त्यस्तै गरी चारु नै वाचन गरिरहेको छु, भर्खरै लेखेको। जुन चारु मैले काखलको फुसे सुरक्षाकर्मीले बाटोमा घोप्ट्याएको दृश्यले मन छोयो, त्यसैले अहिले लेखेको छु। सुरक्षा कर्मीले आफ्नो राष्ट्र र जनताको माटोको संरक्षण गर्न पर्यो, त्यसको लागि बैनी यस्तो हानेको छु, सुरु गरे।
0: हुन्छ,

परदेशनी आमा संग राम्रो संग सोध्ने गर उपरी वेष्टिक देशले सुविधा पाउनु पर्छ उपरी

0: धन्यवाद नमस्ते
1: हजुर लक्ष्मीजीले एकदमै राम्रो विषयमा विषयलाई उठान गरेर चाहिँ एकदमै राम्रो चारो चाहिँ तयार पार्नुभएको छ त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद र केही भन्न चाहनुहुन्छ लक्ष्मीजी
0: धन्यवाद छ मैले यहाँ प्रहरीको या कुनै पनि सुरक्षाकर्मीको देश र जनताको संरक्षण गर्ने हो यस माटोलाई जगाउने हो मैले बोर्डरतिरको पनि कुरा गरेँ र प्रहरीको काम बोर्डरतिरै हुन्छ सुरक्षाकर्मी काम साथै त्यसरी कानमा तिनवटा फुली वरिष्ठ सही भइसकेपछि एउटा फुलीको पनि मर्यादा गरेर त्यो घप्याउन परिन्थ्यो होला त आमाले बोलेको वचनहरू सायद हामीले सुन्न सकेनौँ बिरालो के अरे दुध चोरी बिरालो के अरे दुध चोरीको देखेन बिरालो कुटेको देख्यो भने जस्तो त्यो वचन लाग्नुभयो होला र उहाँले चाहिँ त्यो वचनलाई सहन नसकेर घप्याउनु भयो त फोटोले नै बोल्छ अब त्यो फोटोले घप्याएको देखिसकेपछि सारा जनताले अहिले सारा जनताको ध्यानै त्यही थुम्सेबाट घोप्टाएको काठमाडौँतिर गइरहेको छ त्यसको काम रक्षाकाले नगरोस् सायद उहाँलाई विभागीय कारवाही पक्कै हुनेछ भन्दै मै बढी बोले कि माफ गर्नुहोला जय रेडियोमा सेवादी नमस्ते
1: हजुर नमस्ते क कसलाई सम्झिन चाहनुहुन्छ लक्ष्मीजी
0: सर्वप्रथम प्राविधिकमा राख्नु बहुनी कुशल कार्यक्रम सञ्चालक लक्ष्मी बहिनी लगायत सबैलाई अब बन्ने गीत सुन्न अनुरोध गर्दै विदा हुन चाहन्छु नमस्ते
1: हजुर हुन्छ नमस्ते हजुर भर्खरै मात्रै पाउँदीबाट लक्ष्मी प्रसादजी जोडिनु भएको थियो उहाँले आफ्नो चारो सुनाइसक्नु भएको छ विश्लेषण पनि गर्नुभएको छ र तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ साथै कमेन्ट पठाउन सक्नुहुनेछ अनुज अधिकारीजीले लेख्नु भएको छ ल मेरो पनि धेरै धेरै सम्झना सुनाइदिनुहोस् है सम्पूर्ण श्रोताहरूलाई भन्नुभएको छ नमस्कार अनुजी उहाँ आफैमा पनि एकदमै वरिष्ठ गायकजी हुनुहुन्छ फुर्सद मिलाएर कहिले कसो यहाँले मिठो गीत गाउन सक्नुहुनेछ कार्यक्रममा यहाँलाई हार्दिक अनुरोध गर्न चाहनुहुन्छु अनुजी र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छु स्वीकार दिनुहोला

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। आज हामी बिहिबारे बसाईमा छौं। बिहिबारे बसाईमा तपाईँले आफ्नो लेख रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। कविता, कथा, गजल, मोक्तक, शायरी, चारु जुनसुकै लेखेर चाहिँ तपाईँले सुनाउन सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट कमेन्ट पठाउन सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। गुड आफ्टरनून मिलनजी। धर्मराज ढकालजीले लेख्नु भएको छ, नमस्ते, म धर्मराज ढकाल बिरता मोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको नहेर टुलु टुलु बोलको गीत बजाइदिनुहोस्। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनुहुने इलामका साथी मदन दाहाल र मोरङका साथी सुरेन्द्र राणालाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन, घर परिवार र साथीहरू आशिष नयन, सुमी लिम्बू, सम्धिनी सरस्वती पोखरेल, दिल्सा राई, एलिना लिम्बू, एलिसा लिम्बू, हिमा राई, वरूण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मंजू थापा, बोबी श्री मगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठा, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठा, मञ्जना राई, काली कमला वनेम, अभागी सिर्जना, राजघले मगर, प्रवीण मगर, एलिना राई, समीसा राई, अनिसा राई, रत्न बहादुर थापा, गगन तेरा थुमे, गीता भण्डारी, सहयात्री सरू, तारा भुजेल, सपना तामाङ, कला लिम्बू, सरिना गुरूङ, हरपल रोशनी, प्याकुली गीता लिम्बू, अस्मिता बस्नेत, अनिता बस्नेत, कल्पना साङपाङ, भूमिका राई, अस्मी सोताङ, शान्ति विशी, शमशेर लिम्बू, चक्र बान्तवा, गुराज सरोज, सुसारा, शुक्रराज रसाइली, सानो कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बस्ने गीत समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ। नमस्कार धर्मराजजी, यहाँ झापाबाट सुन्दै हुनुहुँदो रहेछ, एकदमै धेरै खुशी लाग्यो। फुर्सदको समयमा यहाँले फोन पनि गर्न सक्नुहुनेछ र गीत रोज्नु भएको छ। आज चाहिँ स्याडली आज चाहिँ तपाईँले कथा कविता गजल मुक्तक भन्नुपर्ने दिन हो। तपाईँले गीत रोज्नु भएको छ, यो गीत चाहिँ हामी बजाउन चाहिँ पोसिबल हुन पनि सक्छ, नहुन पनि सक्छ। सकेसम्म चाहिँ अन्तिमसम्म चाहिँ बजाउने कोसिस गर्छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने यहाँले फोन पनि गर्न सक्नुहुनेछ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ, हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। कार्यक्रम एकदमै राम्रो लाग्छ, सम्पूर्ण साथीलाई सम्झेको छु। नेपाली गीत संगीतलाई माया गर्नुहोला, सबैको भलो चाहने मान्छे, शुभ दिन हजुर भन्नुभएको छ। नमस्ते हजुर, लमजुङवासीको पनि यहाँलाई एकदमै धेरै नमस्कार छ। जीवन कार्कीजी फोन पनि गर्न सक्नुहुनेछ, पोखराको मौसम के कस्तो छ अपडेट पनि गराउन सक्नुहुनेछ र यहाँको पनि दिन एकदमै शुभ रहोस् भन्न चाहन्छु। अभागिनी राई युनिसाजीले लेख्नु भएको छ, मिस यु अल भनेर, मिस यु अभागिनी युनिसाजी। र शारदा थापा केसीजीले लेख्नु भएको छ, नमस्कार हजुर, मेरो घर लमजुङ गाउँ शहर, हाल भारतको पंजाबबाट कार्यक्रम सुनिरहेको छु र बेसी शहरमा रहने मेरो बहिनी अस्मिता, भगुण्डेमा रहने मेरो भाइ उपेन्द्र थापाको सम्पूर्ण फ्यामिलीमा सम्झना भन्न चाहन्छु, नमस्कार भन्नुभएको छ। नमस्कार शारदा थापाजी, यहाँ चाहिँ नेपाल आउनुभएको बेला पक्कै पनि फोन गरेर पनि जोडिन सक्नुहुनेछ र गाउँ शहर आउनुभएको बेला चाहिँ रेडियोलाई भिजिट पनि गर्न सक्नुहुनेछ। खुशमान परेलजीले लेख्नु भएको छ, नमस्ते गुड आफ्टरनून भन्नुभएको छ, नमस्ते गुड आफ्टरनून। र यति बेला तपाईँको सामु एउटा सांकेतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरूका लागि खुशीको खबर।
1: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
0: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
3: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
4: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेनी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
3: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर 7 लमजुङ।
4: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल, नौथर 13। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
5: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
4: बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
5: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
4: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
5: बेसीसहर नगरपालिका लमजुङ।
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
6: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
4: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, झुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
6: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
6: इस्तान केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो बैंक चौक क्लमजुङ सम्पर्क 9849068924 9845086780
5: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
6: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

0: हजुर, यो मिठो सांगीतिक कोसेली र छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665220020 डायल गरेर आजको बसाईमा जोड़िन सक्नुहुनेछ। आज हामी बिहिबारे बसाईमा छौं। बिहिबारे बसाईमा तपाईँले लेख रचनाहरू, कथा, कविता, गजल, मुक्तक, शायरी सुनाउन सक्नुहुनेछ। मुक्तक पनि तपाईँले वाचन गर्न सक्नुहुनेछ र अर्को कुनै एक्स्ट्रा ट्यालेन्टहरू छ भने पनि यहाँले सुनाउन सक्नुहुनेछ र हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ। त्यहाँबाट पनि यहाँले सम्झिन सक्नुहुनेछ। सौरभ केसीसीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी र छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ? अनि आज रुगाले चाहिँ कतिको पिसा छोड्नु भएको छ तपाईँको? दाँत पनि दुखेको छ है? अनि जसाउनु भएको छ कि छैन दाँत? मिल्छ भने चाहिँ एकचोटि चाहिँ जसाउन चाहिँ लानु होला है दाँत। फेरि एकदमै बेलैमा जाँच उपचार गराउनु पर्छ, पछि धेरै दुःख दिन्छ दाँतले चाहिँ। अनि यति बिरामी हुँदा पनि कार्यक्रममा फोन गर्नुभएको छ त?
1: हजुर,
0: यति बिरामी हुनुहुन्छ तपाईँ, रुगा पनि लागेको छ, दाँत पनि दुखेको छ, तै पनि कार्यक्रममा फोन गर्नुभएको छ नि त?
1: किन माया मार्नै नसकिने भयो, माया गर्नुभयो लक्ष्मीजीलाई सुधाजीले।
0: ओहो, कति धेरै माया गर्नुभएको, म मायाले मातिन्छु कि भन्ने डर पनि लागिसके है। एकदमै माया गर्नुभएको छ सम्झनाजीले, धेरै माया गर्नुहोला। आजको बसाईको बारेमा यहाँलाई थाहा छ कि छैन सम्झनाजी?
1: आज कविता भन्ने पालो होला, अब एकचोटि ट्राई गर्नु पर्यो कि?
0: हस् हुन्छ।
1: पर्ख्यौ भने ढिलो हुने, फेरि तिम्रो भरै छैन, जिन्दगीमा साथ पर्यो भने ओतै लाग्ने ठामै छैन। प्यास मेटाउन प्रियसी आएकी छु तिम्रो शरणमा, दासदेव नदेव तिम्रो कुरा, नहेर सुन्दर वस्तुलाई हेरेपछि लोभ लाग्छ, प्रियसीसँग श्रीमती हुँदा अन्यासै चोट लाग्छ। यति नै भन्न चाहेँ।
0: एकदमै राम्रो सुनाउनु भएको छ, छोटो मिठो। यहाँलाई एकदमै धेरै धन्यवाद, बिरामी हुँदाखेरि पनि कार्यक्रममा जोडिनु भएको छ। ककसलाई सम्झिन चाहनुहुन्छ सम्झनाजी?
1: सर्वप्रथम तपाईँलाई
0: हजुर धन्यवाद,
1: अनि भित्र दिलुजीलाई, अनि सुधाजीलाई, सुजनजीलाई, र मेरो घर परिवार सासूमुनि गणेश कुमारी श्रेष्ठ, अनि बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि श्रीमान नारायण प्रसाद श्रेष्ठ, ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिशा श्रेष्ठ, अनि मेरो छोरा धन प्रसाद श्रेष्ठ, बुहारी ससिता श्रेष्ठ, नाति निरा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी जयको लागि, र बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अनि अर्को

गुड आफ्टरनून, नमस्ते सिस्टर, मिस यू साथी दिलसा राई, मिसान माङपाहाङ, दादा मिसिङ रेवत एण्ड वर्षा राई, दादा सुदीप बान्तवा, भावना मगर, भावना चामलिङ राई, केटी मनिषा फ्रम मोराङ मिक्लाजुङबाट भन्नुभएको छ। नमस्ते गुड आफ्टरनून मनिषाजी, फोन पनि गर्न सक्नुहुनेछ है। र अभागी सिर्जनाजीले कमेन्ट पठाउनु भएको छ, हेलो दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा, घर धनकुटा, हाल कुवेत, सयपत्री मीडिया ग्रुप प्रवास, त्यसै गरी मेरा साथीहरू सम्झिनु पर्दा कमला वनेम लिम्बू, धेरै माया छ काली, सन्देश गुरूङ धेरै माया छ साथी, अमृत केरुङबाङ, सम्झना खाती धेरै माया दिजु हजुरलाई, धेरै थापा बाबु आई मिस यू धेरै माया छ, डम्बर लामिसाने गुरूङ, निशान योङहाङ, देवन साइलेन, घायल अभिमान सुनवार, ढकाल धर्मराज, मिस यू राई कान्छा, छात्रा याम्फू, कुमार प्रजा, अतीत अन्जान राई, खुशी लिम्बू, त्यसै गरी मेरो बाबा मम्मी भाई बुहारी दिदीहरूलाई धेरै मिस गरेको छु, धेरै माया छ है, मिस यू माई फ्यामिली भन्नुभएको छ, बाई बाई लेख्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद सिर्जनाजी, कुवेतमा हुनुहुँदो रहेछ, टाढाबाट पनि कामबाट फुर्सद मिलाएर कार्यक्रममा जोडिनु भएको छ, यति माया गरेर सम्पूर्ण साथीहरूको नाम लेख्नु भएको छ, लिस्ट तयार पार्नु भएको छ, त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद। आगामी वर्षहरूमा पनि पक्कै पनि यहाँ चाहिँ जोडिनुहुन्छ होला भन्ने चाहिँ हामीले आशा गरेको छौं। कामना गुरूङजी जोडिनु भएको छ, कामनाजी निकै हराउनु भएको छ, सुन्दै हुनुहुन्छ भने जोडिनु होला है कामनाजी, खाजा बनाउन यति व्यस्त हुनुभयो हाम्रो कामनाजी, आज चाहिँ कमेन्ट पठाउनु भएको छ, नत्र कामनाजी चाहिँ एकदमै बेपत्ता नै हुनुभएको थियो। नमस्ते, म कामना गुरूङ काठमाडौँबाट, के छ त खबर हजुरको अनि मर्सिङदीको? मेरो चाहिँ एकदमै राम्रो छ, अहिलेको त्यतातिरको मौसम कस्तो छ नि? यता पानी पर्ने, घाम लाग्ने भइरहेको छ, म हजुरको प्रोग्राम सुनिरहेको छु यता घरबाट, आज मुक्तक लेख्ने दिन, मैले एउटा सानो मुक्तक लेखेकी छु भनेर भन्नुभएको छ। फूल सम्झे फूल हुन्छ, काडा सम्झे काडा, फूल सम्झे फूल हुन्छ, काडा सम्झे काडा, सम्झिरहे नजिक हुन्छ, बिर्सी गए टाढा, सम्झि गए बिर्सी हुन्छ, नजिक हुन्छ, बिर्सी गए टाढा, भित्री मनको आँखा खोली संसार हेर्यो भने कोही हुन्न शत्रु यहाँ, सबै मित्र बन्छ गाडा भन्नुभएको छ। वाउ, कति राम्रो लेखेर पठाउनु भएको कामनाजी, काठमाडौँ जानुभएको रहेछ, त्यही भएर चाहिँ नजोडिनु भएको रहेछ। आजको वसैमा एकदमै राम्रो मुक्तक लेखेर पठाउनु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद। साथै साथी सम्झिनु पर्दा मलाई कामना भनेर चिन्नुहुने सम्पूर्णलाई बिर्सेको छैन भन्न चाहन्छु, थ्याङ्क यू, हेभ अ गुड डे लेखेर पठाउनु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद कामनाजी। कार्यक्रममा फोन मार्फत चाहिँ जोडिनु होला, तपाईँ फुर्सद हुनुभयो भने, काठमाडौँबाट फर्किनुभयो भने चाहिँ। कौशिकजीले लेख्नु भएको छ, नमस्ते हजुर, वाचिङ फ्रम लिसनिङ फ्रम इण्डिया लेख्नु भएको छ, नमस्ते कौशिकजी, एकदमै धेरै धन्यवाद, भेरी नाइस प्रोग्राम एण्ड प्रेजेन्टेशन भन्नुभएको छ, थ्याङ्क यू सो मच कौशिकजी, फोन पनि गर्न सक्नुहुनेछ। आज पहिलोचोटि देखिरहेको छु यहाँको कमेन्ट, आगामी दिनहरूमा पनि कार्यक्रम सुन्नुहोला र कार्यक्रम कस्तो लाग्छ यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ। आज विशेषणमा अलिकति घमाइलो नै छ, प्राय जसो ठाउँमा अलिकति गर्मी बढ़ेको छ होला, घमाइलो होस् कि नहोस् तर गर्मी चाहिँ बढ़िरहेको छ। सबैजनाले कार्यक्रम जगसले सुन्दै हुनुहुन्छ, सुनिरहनु भएको छ भने कृपया पानी पर्याप्त मात्रामा पिउनु होला, समय समयमा गरे पानी चाहिँ एकदमै धेरै पिउनु होला भन्न चाहन्छु। साथै एकदमै घाम पनि सर्केको छ, यस्तो बेला चाहिँ यतिकै घाममा हिँडिरहँदाखेरि चाहिँ हामीलाई बिरामी पर्ने समस्या पनि हुन सक्छ, त्यसको लागि पनि एकदमै होस पुर्याउनु होला भन्न चाहन्छु। गर्मीले एकदमै ससानो धेरै किसिमको बिरामी चाहिँ हामीले पार्ने भएकोले एकदमै त्यसको लागि पनि तपाईँ सचेत हुनुहोला भन्न चाहन्छु। साथै कार्यक्रममा जोडिन चाहनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। आज बिहिबारे बसाईमा छौं, बिहिबारे बसाईमा तपाईँले लेख रचनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। साताको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै नेपाली गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। नेपाली भनिरहँदाखेरि कतिजना मान्छे चाहिँ झुक्किनुहुन्छ, नेपाली भन्ने बित्तिकै नेपाली नै रोजिरहनु हुन्छ, उहाँले चाहिँ उहाँको स्थानीय ठाउँतिर बनेको गीतहरू चाहिँ पाइन्छ कि पाइँदैन भन्ने टाइपको पनि सोध्नुहुन्छ। तपाईँले जुनसुकै पाउनुहुन्छ तर नेपालमा बनेको, नेपालीले गाएको चाहिँ हुनु पर्यो। र मंगलबारको बसाईमा मात्रै लोकगीत गाउन पाउनुहुनेछ तपाईँले, मंगलबारको बसाईमा चाहिँ अलिकति
दायर

अंग्रो पारिएको छ। बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबार जुन आजको बसाई हो, आजको बसाईमा तपाईँले लेख रचना प्रस्तुत गर्नुपर्ने हुन्छ। शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौ, तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ। र साताको अन्तिम दिन शनिबार चाहिँ तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई, यो बसाई अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। फेसबुक लाइभ मार्फत कमेन्टहरू पनि पठाउन सक्नुहुनेछ। आजको बसाईबाट हामी छुटिनुपर्ने हुन्छ। आज हामीसँग प्रत्यक्ष फोन मार्फत चारजना साथी जोडिनु भएको थियो। टेकु छेत्रीजी हुनुहुन्थ्यो, शोभा परियारजी हुनुहुन्थ्यो, लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्थ्यो र अन्तिममा सम्झना श्रेष्ठजी जोडिनु भएको थियो। उहाँहरू चारैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कमेन्ट मार्फत यति मिठो कमेन्ट पठाउनुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र आजको कार्यक्रम जुनसुकै माध्यम र जुनसुकै स्थानबाट सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिँदै कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन चाहन्छु। रेडियो मर्सेङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई बिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: sip on your extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालिन सहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ। बिहिबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्चल राईले सो माग गरेका हुन्। प्रधानमन्त्री र सरकारले सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उनको भनाइ छ। सरकारले संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानको प्रारम्भिक प्रतिवेदनले बालबालिकामा कुपोषणको अवस्था विगतभन्दा बढ़ेको देखाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग पोषण शाखाका प्रमुख लीला विक्रम थापाका अनुसार यसपटक 4% बालबालिकामा कड़ा शीघ्र कुपोषण भेटिएको छ, जबकि यसअघिको यो दर 1% मात्रै थियो। थापाका अनुसार यसपटक देशभर अभियान संचालन गरिएकोले पहिले भन्दा बढ़ी संख्यामा कुपोषित बालबालिका पहिचान भएका हुन्। विशेष गरी कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा कड़ा शीघ्र कुपोषण बढ़ी देखिएको छ। कानून निर्माण प्रक्रियामा नागरिकको समेत सहभागिता गराउने उद्देश्यले सरकारले डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले बिहिबार एक भिडियो मार्फत यसबारे जानकारी गराएकी छिन्। उनका अनुसार गत 27 वैशाखमा कानून दिवसको अवसरमा यो प्लेटफर्म बारे घोषणा गरिएको थियो। स्वतन्त्र सांसद महावीर पुनले संसद बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन्। बिहिबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले 7 वर्ष अघिदेखि नै यस काम गर्न खोजेका भए पनि असफल भएको बताएका छन्। बरू रकेट बनाउने प्रवृत्ति भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रवृत्ति संसारमा कुनै वैज्ञानिकले पनि बनाउन नसकिने उहाँको भनाई छ। विगतका वर्षहरूमा संचालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाएका आधारमा नेपाली सेनाले यस वर्ष मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ। सेनाले मनसूनजन्य विपद व्यवस्थापनका लागि संघीय, प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्यलाई विशेष प्राथमिकता दिएको छ। नेपाली सेनाका अनुसार विपदको समयमा तत्काल परिचालन हुन सक्ने गरी जिल्लामा रहेका गण तथा गुल्महरूमा आवश्यक संख्यामा फौज तयारी अवस्थामा राखिएको छ। साथै प्रदेशका सबै पृतणामा आवश्यक उद्धार उपकरण सहित विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली तैनात गरिएको छ। सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप 216 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुउद्देश्यीय सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानको चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गरिने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकर मिनियाले इजरायली जालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाका साथ दिने चेतावनी दिनुभएको छ। दिउँसो दुई बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बमबहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665204799।

0: Mania.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 9841623284 र 9921980746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
9: बेसी सहरी खोली रेडियो मर्सिङ दुर्ले यो भाषाले कतै छाबा कुए खाइमु खोजिन्ती अल्छ्यो
10: ए छब्बिस तिसै घरी बालोटी र रेडियो मर्सिङ अल्छ्यो
11: आफै रेडियो मर्साङ्गी एफएम 95

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले सिन्दूर हाल्ने
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: आया मरे न्यामा आयानी आये
2: क्ये भयो दीदी तपाईलाई सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है।
2: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850063780।
1: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664551901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560646662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464595074 र 98065854।

0: California. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9611 39157

0: उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 2160।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665920973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
5: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेनी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
4: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर 7 लमजुङ।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
5: डिभिजन वन कार्यालय लमजुङको अनुरोध: वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
8: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङतीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभाहल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: Mania.
1: Extreme energy drink.
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रिम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
6: मर्सेंग एफएम 95 मेगाहर्ट्ज।
7: पार्टीका अध्यक्ष हर्क राईको सुझाव, पश्चिमी र मनसुनी हावा जुट्दा नेपालमा मौसमको दुई फरक रूप, मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी, सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे, वसन्तकालीन आरोहण चल्दै, भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको ककरोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह, र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाब दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूको त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसदलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो। आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहद्वारा संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक पटक प्रश्न समेत गर्नुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखसँग माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राईले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढ़ाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाइ छ। परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ। यसैबीच सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमलाई प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि उठेर विरोध गरेका छन्। आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो। पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। यसैगरी 24 घण्टामा सुनसरीको चतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा झण्डै 2 घण्टामै 152 मिलिमिटर वर्षा भएको थियो। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिविका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिम सुक्खा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी पश्चिमी प्रदेशमा अझै तीन दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ। मनसूनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जून 13 हो। यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदहरूको अनुमान छ। हिजो एकै दिन 270 जना भन्दा धेरै आरोहीहरू सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण संचालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत हिजो 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा बढ़ी आरोहीहरूले अनुमति लिएका छन्। यो संख्या पनि एउटा सीजनमा लिएको अहिलेसम्मको धेरै हो। हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगी समेत रहने भएकाले यसपटक 1000 भन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन्। बाटो बनाउने टोलीले गएको वैशाख 30 गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसैता मौसमको अवस्था अनुसार आरोहण भइरहेको छ। बाजुराको बुढी नन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन पुगेकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हुम्लाको सर्किगार्ड गाउँपालिका एकी 19 वर्षीय ललिता नेपालीलाई 6 दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि आज सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। गर्भवतीको अवस्था जटिल भएपछि कोल्टी आधारभूत अस्पतालले सुविधा सम्पन्न अस्पताल रिफर गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार अवस्था थप जटिल भएको पत्र आएपछि महिला बाल बालिका मन्त्रालयको समन्वयमा सुर्खेत पठाइएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4935555।
7: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू मुस्ताङमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा झण्डै 6,00,000 भित्रिएका छन् गएको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी 5,73,977 पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ 10 महिनामा 4,20,086 आन्तरिक र 1,53,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बसियाले जानकारी दिनुभयो म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका 4 घासामा रहेको प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्क अनुसार सबैभन्दा कम साउनमा 19,771 र सबैभन्दा बढ़ी वैशाख महिनामा 1,05,503 आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् गएको आर्थिक वर्षमा 7,05,779 पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए अब विदेशको खबर भारतमा कक्रोच जनता पार्टी अर्थात सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ स्थापना भएको 5 दिनमै सीजेपीले सत्तारूढ़ भारतीय जनता पार्टीलाई इन्स्टाग्राम फलोअर्समा उछिनिएको छ भाजपाको 87 लाख फलोअर्स रहँदा सीजेपीले 1,36,00,000 भन्दा बढ़ी फलोअर्स बनाइसकेको छ यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयका जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक के हुन् गएको मे 15 भारतीय प्रधान न्यायाधीश सूर्यकान्तले अदालती सुनवाईका क्रममा बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो यो अभिव्यक्ति विरूद्ध सामाजिक सञ्जालमा आक्रोश फैलिएपछि अभिजितले यदि सबै साङ्लाहरू एकै ठाउँमा आए भने के होला भनेर गरेको ठट्टाले मे 16 कक्रोच जनता पार्टीको रूप लिएको हो पार्टीले बेरोजगार र व्यवस्थाबाट निराश युवालाई लक्षित गर्दै महिला आरक्षण प्रेस स्वतन्त्रता र न्यायाधीशको गैर राजनीतिक नियुक्ति लगायतका माग राखेको 5 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ सामाजिक सञ्जालमा म पनि साङ्लो भन्ने ह्याशट्यागले ट्रेन्ड गरिरहेको छ केहीले यो अभियानलाई नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना गर्न थालेकोमा संस्थापक अभिजितले भने यस्तो तुलना नगर्न आग्रह गर्नुभएको छ आफूहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट असन्तुष्टि व्यक्त गर्ने उहाँको भनाइ छ अब खेल खबर आफ्ना खेलाड़ीहरूको गोप्य रूपमा भिडियो खिच्ने चेक रिपब्लिकको महिला फुटबल टोलीका प्रशिक्षक पेट्र भ्याचोस ब्लिस्की आजीवन प्रतिबन्धमा परेका छन् महिला खेलाड़ीहरूले कपड़ा फेर्ने कोठामा गोप्य भिडियो खिचेको पाइएपछि युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले ब्लाचोस भोस्कीमाथि आजीवन प्रतिबन्ध लगाइएको हो दुर्व्यवहारको आरोपबारे अनुसन्धानपछि यूईएफएले उनलाई जीवनभर कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको हो प्रशिक्षक लाई सन् 2025 मे महिनामै दोषी ठहर गरिएको थियो शुरूमा उनलाई 1 वर्षको जेल सजाय र 5 वर्षसम्म घरेलु प्रशिक्षणमा प्रतिबन्ध तोकिएको थियो पेट्रो भ्यालोस्कोपकी 19 वर्ष मुनिको चेक महिला फुटबल टोलीको प्रशिक्षकका रूपमा पनि काम गरेका थिए 4 भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र कांग्रेसले सभामुखको रूलिङ माग्यो कर्तव्य पूरा गर्न नसक्ने भए राजीनामा दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईको सुझाव पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको 2 फरक रूप मध्य र पूर्वमा पानी पर्दा पश्चिममा प्रचण्ड गर्मी सगरमाथाको शिखरमा एकै दिन 270 भन्दा धेरै आरोही पुगे वसन्तकालीन आरोहण चल्दै भारतमा व्यङ्ग्यात्मक शैलीमा शुरू भएको कक्रोच जनता पार्टीले युवाहरूलाई आकर्षित गर्दै नेपाल र बंगलादेशको आन्दोलनसँग तुलना नगर्न आग्रह र महिला खेलाड़ीहरूको गोप्य भिडियो खिच्ने चेक महिला फुटबल टोलीका प्रशिक्षकलाई आजीवन प्रतिबन्ध
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
12: साली नदीको शिर,
13: मणिचूडको काख,
12: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
13: शान्ति र आनन्दको अनुभूति,
12: भीडभाडबाट टाढा,
13: सहरबाट नजिकै,
12: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
13: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
14: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। महिला सशक्तिकरण र उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यका साथ संचालित संस्था सिस्टरहुड क्लोथिङले आफ्नो नयाँ तथा महत्वाकांक्षी कार्यक्रम 100 वुमन इन बिजनेसको औपचारिक रूपमा शुभारम्भ गरेको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा 100 वुमन इन बिजनेसको शुभारम्भ गरिएको हो। फरक फरक पृष्ठभूमिका 100 जना महिलाहरूलाई एउटै टोलीमा आबद्ध गरी व्यावसायिक सहकारी र क्षमता अभिवृद्धि गर्ने यस व्यावसायिक सहकारीको उद्देश्य रहेको सिस्टरहुडकी संस्थापक तथा सीईओ एन्जेला श्रेष्ठले बताउनुभयो। महिलाहरूबीच व्यावसायिक सहकार्य अनुभव आदान प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको शुरूआत गरिएको श्रेष्ठको भनाई छ। वहाँका अनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय संचालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवर्धनका क्षेत्रमा सहकार्य गरिनेछ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोले फ्रान्सको कान्स नगरका मेयर डेभिड लिस्नार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ। मेयर डेभिडको निमन्त्रणामा 79 कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक मेयर डंगोल फ्रान्स पुग्नु भएको हो। उहाँलाई मेयर डेभिडले सिटी हलमा स्वागत गर्नुभएको थियो। भेटमा मेयर डेभिडले काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। काठमाडौँको टोखा नगरपालिकाले वड़ा नम्बर 7 रहेको धापसी ग्रीनल्याण्ड आसपासका अतिक्रमित घरटहरा हटाएको छ। नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घरटहरा हटाएको हो। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घरटहरा हटाउन नगरपालिकाले अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापसी क्षेत्रमा सड़क छेउ तथा सरकारी जग्गामा बनाइ घरटहरा, कम्पाउण्ड र अस्थायी संरचना हटाउने काम शुरू गरिएको जानकारी दिनुभयो। प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 8 गोटाटार पहेँलो पुलबाट पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने 23 वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। उहाँले बिग्रिएर चल्न नसक्ने गाड़ीको सीटको परियारले बिग्रिएर चल्न नसक्ने गाड़ीको सीटको मुनि लुकाई छिपाई राखेको म्यागजिन सहितको पेस्तोल बरामद गरेको प्रहरीको भनाई छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका 33 वर्षीय रमेश कुमार विश्वकर्मा, पाँच थरका 48 वर्षीय सूर्यप्रकाश खेजुम, काभ्रेकी 33 वर्षीय शान्ति श्रेष्ठ तथा गोर्खाका 35 वर्षीय चन्द्र बहादुर गुरूङ, 30 वर्षीय दिपेश गुरूङ र 24 वर्षीय सौगात गुरूङ रहेका छन्। रमेशले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 3,25,000, सूर्यप्रकाशले साइप्रस पठाइदिने भन्दै एकजनाबाट 9,50,000, शान्तिले लिथुआनिया पठाइदिने भन्दै एकजनाबाट 1,93,000 र चन्द्र, दिपेश तथा सौगातले टर्की पठाइदिने भन्दै 10 जनाबाट 90,17,570 रूपियाँ लिएर सम्पर्कविहीन भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिमी र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, पश्चिममा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वमा वर्षा। काठमाडौँमा 100 वुमन इन बिजनेस कार्यक्रम शुरू, महिलालाई उद्यमशीलतामा जोड्ने लक्ष्य। र टोखा नगरपालिकाले धापासी ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर टहरा हटायो। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 98139942।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98560046662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liponia.
1: Extreme energy drink.
2: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर
3: केयर फार्मेसी ईश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
2: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो छुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849068924 9845086780
2: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
3: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
4: सन्तोषजी तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
5: ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद सञ्जयजी। हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टिलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
5: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
7: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टिल रेलिङ स्टिल भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
8: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
2: बसलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
9: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
10: अनि तयो कागज के मे छिं वा
11: अ झिल्काई
10: के पर्सनल नम्बर ब्लक लै वदि
11: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई।
10: अनि बैंगरी
11: बैंगरी
10: अ
11: चढ चाहिँ तले लल्पर्दी
10: सम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
11: सतर्क तना ठगे तब्द क्या जोगिना
12: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
14: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
4: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
5: सम्पर्क मोबाइल 9846019018 9846019018।
6: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
7: फारम भर्ने अन्तिम मिति यही जेष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98452-11-511, 98457-078-69।
6: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ लमा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
8: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
9: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
8: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
9: मलाई त एकदमै मन पर्यो।
8: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
5: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, LG डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665-24-35-25-475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: extreme energy drink.
1: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
1: रोजगार सेवा केन्द्र बीसी सहर 98-470-14-549।
3: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98-611-39-157।
4: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्गतीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल 9 थर 13। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रो फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना,
4: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
4: मोबाइल 97460000454।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
5: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ। प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856028186, फोन 0665202993, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: सुरुकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
4: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
3: धन्यवाद काका।
4: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
3: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
4: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
3: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
4: हजुर हजुर,
3: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
5: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
7: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेङ्गी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साझा 5 बजेसम्म।
6: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर 7 लमजुङ।
8: दिदी, अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
9: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
8: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
10: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक, काँटा, तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर दिलीप श्रेष्ठ,
11: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
8: थप जानकारीको लागि सम्पर्क 98-560-74-486।
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
13: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
0: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
5: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
8: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
9: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
8: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
10: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: AS किचन हाउस, बेसी सहर नगरपालिका 7, NIMB बैंक अगाडि।
8: थप जानकारीको लागि सम्पर्क 9856074486।
9: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
11: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
9: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
9: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ल्याइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अनि तयो कागज के मे छि वा
8: झिल्काई
7: के पर्सनल नम्बर ब्लक लै वा दिए?
8: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर भए अफिस तरी आएर ब्लक लै र खलखाई।
7: अनि बैंगरी
8: बैंगरी
7: चर
8: चाहिँ तली लल्पर्दी
7: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्द क्या जोगिना
9: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Mania.
1: Extreme energy drink.
2: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर
3: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
2: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत चाया पोतो झुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849068924 9845086780
2: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
3: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
6: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
7: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
6: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
7: ए हो र?
6: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
7: बाप्रे, यति धेरै जोखिम?
6: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
8: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
10: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
9: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
10: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
9: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
10: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856046244।
11: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
12: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
11: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
12: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
11: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
12: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान युएस 312 नै लगाउनेछौ।
0: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
13: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
14: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
15: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका 7 युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
14: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: बिस्तारै बिस्तारै लु बिस्तारै जानु त।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
2: नोट, फलसिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्गीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान, दोर्दी गाउँपालिका सभाहल, नौथर सेरा। समय, बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
5: सुवर्ण अवसर, सुवर्ण अवसर।
6: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता, चार धाम तीर्थयात्रा सर्भिस, विश्व आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता खुला चिउरा कलर अरू भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 0665220209।
3: जय श्री राम जय श्री राम।
4: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र।
3: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र।
4: हो नि भाउजू
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
2: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा।

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन

0: कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
1: थप जानकारीको लागि सम्पर्क
0: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457069।
1: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BA LLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
2: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर। केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
2: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
4: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
10: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
11: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
10: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
11: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
10: सम्पर्क फोन 98490-68924, 98450-86780।
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध। वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै
5: बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: Extreme energy drink. Time check. Aile thik 5 baje ko cha.
15: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB बैंकको ठिक अगाडि पनि रहेको छ।
4: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTVTबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था S3 चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, YHA, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655599111, 98452111, 98457078769।
4: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
9: तपाईँ रेडियो मर्सेङ्गी एफएम 5

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर

0: 4560 42 662।
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liponia. Extreme energy drink.
1: के तपाईँ शेयर बजारबारे जान्न चाहनुहुन्छ?
2: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेनी युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
1: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी शहर 7 लमजुङ।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर 7 लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली, बेसी सर 7 लमजुङ।
3: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 0665909900, 98477969229। सेवा मोडल हस्पिटल प्राली, बेसी सर 7, सानिमा बैंकको।

0: नमस्कार, म बसन्ता रेडियो वर्षाङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो वर्षाङ्गी .org साँझ 6:35 बजेको वर्षाङ्गी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै जगत तातोपानी कुण्ड प्रचार प्रसार र प्रवर्धनको लागि महोत्सव। लमजुङमा एक महिनामा 15 जना फरारी अभियुक्त पक्राउ, 3 वर्ष बढ़ी कैद र 2 लाख बढ़ी जरिवाना असूल। विशेषकर नगरपालिकाले बाँड्यो किसानहरूलाई अनुदानमा धानको बिउ। र पश्चिम र मनसुनी हावा जुद्दा नेपालमा मौसमको दुई फरक रूप, एक क्षेत्रमा वर्षा र अर्को क्षेत्रमा अत्यधिक गर्मी।

0: अब समाचार विस्तारमा लमजुङ प्रहरले गत महिनामा मात्रै 15 जना फरारी अभियुक्तहरू पक्राउ गरी कैद तथा जरिवाना असूल गराएको छ। विभिन्न स्थानमा विभिन्न समयमा घटनामा संलग्न भई फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 3 वर्ष 3 महिना 20 दिन कैद र 2,63,900 रूपियाँ जरिवाना असूल गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पक्राउ परेका फरार अभियुक्त मध्ये कोहीले जरिवाना बापतको रकम त कैद भुक्तानी गरी स्वतन्त्र भएका छन् भने केही कैद भुक्तानको क्रममा रहेका छन्। सोबाहेक प्रहरी गत भदौ 23 र 24 भएको सिन्जी आन्दोलनमा कारागारबाट फरार भएकाहरूलाई पनि नियन्त्रणमा लिए कार्यवाहीको दायरामा ल्याएको जनाएको छ। विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्न रहेकाहरूलाई लमजुङ जिल्ला अदालतबाट कैद र जरिवाना तोकिए फैसला भएको तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरू खोजतलाश गरी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय लमजुङले प्राथमिकतामा राखेको छ। लमजुङ प्रहरीले गत आर्थिक वर्षमा मात्रै 57 जना फरारी अभियुक्तहरू पक्राउ गरी कार्यवाहीको दायरामा ल्याएको थियो। सो आर्थिक वर्षमा फरार भएका अभियुक्तहरूलाई पक्राउ गरी 19 वर्ष 7 महिना 1 दिन कैद र 1,40,49,980 रूपियाँ जरिवाना असूल गरेको थियो। आपराधिक क्रियाकलापमा संलग्न भई कार्यवाही नहुँदा समाजमा थप दण्डहीनता बढ़ने तथा राज्य र कानूनको समेत अपमान हुने हुँदा कानूनत फैसला भइसकेका अपराधीहरूलाई जुनसुकै हालतमा पनि कार्यवाहीको दायरामा ल्याइने प्रहरीको दावी छ। जिल्लामा पक्राउ परेका फरार प्रतिवादीहरू कर्तव्य ज्यान, कुटपीट, चोरी, कृत्य, जालसाजी, लागू औषध, ज्यान मार्ने, उद्योग, बैंकिङ कसुर लगायतका छन्। प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई अदालतको फैसला बमोजिम कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ। लमजुङको वर्षाङ्गी गाउँपालिका 4 जगत स्थित प्राकृतिक तातोपानी कुण्ड अहिले आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै गएको छ। अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने यस कुण्डमा दैनिक पर्यटकको चहल पहल बढ़दो छ। तातोपानी कुण्डको प्रवर्धनको लागि स्थानीय तहले पूर्वाधार निर्माणसँगै महोत्सव आयोजना गर्न थालेपछि यसको आकर्षण अझ बढ़ेको हो। सुनौ एक रिपोर्ट।
1: मर्सङ्गी नदीको किनारमा अवस्थित जगत तातोपानी कुण्ड प्राकृतिक रूपमा निस्कने तातोपानीका कारण पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको छ। अन्नपूर्ण पदमार्ग हुँदै मनङ जाने तथा फर्कने स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ आएर तातोपानीमा स्नान गर्ने गरेका छन्। चिसो मौसमबाट राहत मिलेर शरीरलाई आराम हुने विश्वासका कारण पर्यटकहरू कुण्डतर्फ आकर्षित हुने गरेका स्थानीय बताउँछन्। कुण्डसम्म पुग्न सहज होस् भनेर सिँढी निर्माण, पोखरी व्यवस्थापन तथा अन्य पूर्वाधार विकास गरिएपछि यहाँ आउने पर्यटकको संख्या उल्लेख रूपमा बढ़ेको छ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जगत तातोपानी कुण्ड व्यवस्थापन समितिले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि तातोपानी कुण्ड महोत्सव समेत आयोजना गर्न थालेको छ। मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङका अनुसार तातोपानी कुण्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप पूर्वाधार निर्माण र प्रभावकारी प्रचार प्रसार आवश्यक छ। मर्सङ्गी गाउँपालिका 4 का वडाध्यक्ष बलबहादुर गुरूङका अनुसार विगतमा तातोपानी कुण्डलाई स्वास्थ्यका लागि नुहाउने स्थलको रूपमा मात्र प्रयोग गरिन्थ्यो तर अहिले यसलाई स्वास्थ्य लाभसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय तह सक्रिय बनेको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार वर्षभरि 1,000 भन्दा बढ़ी मानिस यहाँ स्नानका लागि आउने गरेका छन्।
2: मेरो नाम बलबहादुर गुरूङ, मर्सङ्गी गाउँपालिका वडा नम्बर 4 को वडाध्यक्ष। यो तातोपानी कुण्डमा विगतको वर्षहरूमा जस मान्छेको एउटा स्वास्थ्यको लागि लाभदायी छ भनेर मात्रै हामीले नुहाउनुको लागि मात्रै हामीले यसलाई प्रयोग गर्थ्यौं भने अहिले चाहिँ यो आफ्नो स्वास्थ्यलाई स्वस्थ बनाउनको सँगसँगै यसले एउटा पर्यटकीय गन्तव्यको रूपमा पनि अगाडि बढाउनको लागि हामी लागिरहेका छौं। र यो तातोपानी कुण्डमा विशेष गरेर वर्षभरिमा 1,000 जना भन्दा बढी स्नान गर्न आउँछन्।
1: स्थानीय खुशीराम गुरूङका अनुसार जगतको तातोपानी कुण्ड धेरै वर्षदेखि प्रयोग हुँदै आए पनि पछिल्लो 10 वर्ष यता यसको स्वास्थ्य लाभ बारे व्यापक चर्चा हुन थालेपछि प्रचार प्रसार बढ़ेको हो। छाला सम्बन्धी रोग तथा हातखुट्टा र जोर्नी दुख्ने समस्या कम हुने विश्वासका कारण धेरै मानिस यहाँ स्नान गर्न आउने गरेको उहाँको भनाइ छ।
3: जगत तातो पानी थियो होला तर हामीले 9-10 वर्ष अगाडिदेखि यो तातो पानीबाट पाउने शरीरमा हुने फाइदाहरू धेरै देखिएको हुनाले हामीले यो ठाउँलाई अलिकति प्रचार प्रसार गर्नुपर्छ। कतिपय मान्छेहरू यो ठाउँमा आएर आफ्नो शरीरमा भएका जुन छालाका रोगहरू भए, जुन ढाड जोड्नेहरू दुख्ने, युरिक एसिड भएको मान्छेहरूलाई चाहिँ सजिलोसँग उपचार होस् भनेर हामीले यो झन्डै झन्डै 7-8 वर्ष अगाडिदेखि हामीले यो कुण्ड बनाएर हामी यहाँ सुरुवात गर्यौं। त्यो प्रचार प्रसारले पनि धेरै पर्यटकहरू बढेको छ र आउँदो दिनहरूमा यो एकदमै एउटा पर्यटकीय स्थल बनाउने भनेर हामी यसमा धेरै हाम्रो जनताहरू सबै लागि परेका छन् र अवश्य पनि हामीले यसलाई सुधार गरेर धेरै राम्रो तातो पानी बनाउनमा चाहिँ हामी अग्रसर छौँ र भविष्यमा यो तातपानीबाट चाहिँ धेरै पर्यटक आएर अनि पर्यटकीय स्थल बन्नेछ र हामीलाई यो आएको स्रोतमा स्थानीय अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकहरू चाहिँ धेरैभन्दा धेरै ल्याउन सफल भएर चाहिँ यो तातो पानीको एउटा जगत गाउँको अथवा यो मस्यादी गाउँपालिको एउटा उज्जवल भविष्य देखेको छु।
1: त्यस्तै स्थानीय युनिट युवा क्लबका अध्यक्ष बाबुराम तामाङले तातोपानी कुण्डा पर्यटकका लागि महत्वपूर्ण आकर्षकको केन्द्र बनेको बताउनुभयो। उहाँका अनुसार मनाङ घुमेर फर्कने पर्यटकहरू चिसोबाट राहत पाउन यहाँ आएर तातोपानीमा स्नान गर्ने गरेका छन्। तातोपानीमा औषधि गुण रहेको विश्वासका कारण विशेष गरी वृद्ध वृद्धाका लागि समेत यो कुण्डा उपयोगी मानिन्छ।
3: मेरो नाम चाहिँ बाबुराम तामाङ, म चाहिँ यो युवा क्लब च्याम्चीको अध्यक्ष। अनि तातोपानी चाहिँ पर्यटकको लागि चाहिँ एकदम इम्पोर्टेन्ट ठाउँ हो। यो चाहिँ मनाङ हुन जाने एकदम चिसो हुने, चिसो लाग्नेहरूबाट यताउता बिमार सिमार हुँदै अनि यहाँ आएर पुरा तातोपानी डुबेर मान्छे एकदम फेरि रिफ्रेस भएर घर फर्किरहेको चाहिँ एकदमै राम्रो भएको म देख्छु। एउटा चाहिँ फेरि औषधीय गुण भएको देख्छु म यो तातोपानीको चाहिँ। यो चाहिँ फेरि विशेष गरेर बुढा वृद्धहरूको लागि चाहिँ एकदमै राम्रो निरोगी बनाउने चाहिँ धेरै राम्रो देखेको चाहिँ मैले।
1: प्राकृतिक सम्पदाको रूपमा रहेको जगत तातोपानी कुण्डालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके लमसुङको पर्यटन प्रवर्धन सँगै स्थानीय स्तरमा रोजगारी र आय आर्जनका अवसर समेत बढ्ने अपेक्षा गरिएको छ।
0: विशेषा नगरपालिकाले किसानहरूलाई 50% अनुदानमा धानको बिउ वितरण गरेको छ। नगरपालिकाको वडा नम्बर 8 स्थित कृषि शाखा परिसरमा बुधबार किसानहरूलाई धानको बिउ वितरण गरिएको हो। कृषि शाखाले प्रति किसान 6 किलो धानको बिउ वितरण गरेको जनाएको छ, तर अधिकांश किसानहरूले भने उपलब्ध गराइएको बिउ पर्याप्त नभएको गुनासो गरेका छन्। छिट्टै रोपाई गर्नुपर्ने समय आइसक्यो, 6 किलो धानले पर्याप्त नहुने किसानहरूले बताएका छन्। केही किसानले आफूहरूले धेरै क्षेत्रफलमा खेती गर्ने भएकाले कम्तीमा 10-15 किलोसम्म बिउ आवश्यक पर्ने बताएका हुन्। सीमित बजेट र धेरै किसानहरूको माग भएका कारण सबैलाई समान रूपमा वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख ममता अधिकारीले बताउनुभयो। शाखाले आगामी दिनमा थप बिउ उपलब्ध गराउने सम्भावना रहेको पनि जनाएको छ। अनुदानमा बिउ पाएपछि किसानहरू केही राहत महसुस गरे पनि पर्याप्त मात्रामा बिउ उपलब्ध हुन नसक्दा असन्तुष्टि देखिएका छन्। धान रोपाईको समय नजिकै जाँदा किसानहरूले समयमा गुणस्तरीय बिउ र मल उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका छनृ।

0: गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
1: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेष 17 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
1: थप जानकारीको लागि सम्पर्क
2: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98-452-11-511, 98-457-0-78-69।
1: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ। सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
4: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा।
3: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
3: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98-490-68924, 98-450-86780।
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। निरन्तर वर्षाको कारण लमसुङका ग्रामीण सड़कमा जोखिम बढ़ेको छ। दैनिक जस्तो निरन्तर झरी परेको कारण ग्रामीण भेगका कच्ची सड़क भत्किएपछि यातायात सञ्चालनमा समस्या भएको हो। जिल्लाभरका मुख्य मुख्य ग्रामीण सड़क नै वर्षातका कारण बिग्रिएका छन्। वर्षासँगै ठाउँ ठाउँमा गएको पहिरो तथा पानीले सड़क भत्काउन थालेपछि सवारी साधन सञ्चालनमा कठिनाई हुँदै आएको सरकारवालाहरूले बताएका छन्। वर्षातको कारण जिल्लाका अधिकांश दुर्गम गाउँहरूमा पुग्ने शाखा सड़कहरूमा समस्या देखिएको हो। सड़क समस्याकै कारण गाउँहरूमा यात्रा गर्न तथा सामान ढुवानी गर्न पनि कठिनाई भएको छ। ग्रामीण भेगबाट दैनिक सदरमुकाम आउने तथा जिल्लाबाट अन्यत्र जाँदा आउँदा समेत यात्रुहरूले जोखिम मोल्नु परेको सर्वसाधारणको भनाइ छ। आर्थिक वर्षको अन्त्यतिर आउँदा सड़क मर्मतको क्रम चल्ने भए पनि वर्षा भन्दा अगावै पानी परेको कारण ग्रामीण सड़कहरूमा यात्रुहरूले दुःख पाएका हुन्। मर्स्याङ्ती गाउँपालिकामा हात्तीपाडी रोग नियन्त्रण तथा टेली मेडिसिन सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। गाउँपालिका र प्रदेश अस्पताल लमजुङको सहकारीमा स्वास्थ्य संस्था प्रमुखहरूलाई लक्षित गर्दै उक्त कार्यक्रम भएको हो। स्थानीय तहसम्म सहज स्वास्थ्य पहुँच विस्तार गर्ने, स्वास्थ्य सेवामा प्रविधिको प्रभावकारी उपयोग बढ़ाउने तथा हात्तीपाडी रोग नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, प्रदेश अस्पताल लमजुङ कन्सल्टेन्ट सर्जन डाक्टर नारायण प्रकाश शर्मा, कन्सल्टेन्ट एन्टिसियोलोजिस्ट डाक्टर यशोदा खड्का, मेडिकल अधिकृत डाक्टर सलराज कुमार सिंह, नर्सिङ अधिकृत करूणा रेग्मी तथा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत तरूण गुरूङ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी स्वास्थ्य संस्था प्रमुखहरूलाई हात्तीपाली रोगको रोकथाम, उपचार तथा

मूलक गतिविधि संचालनबारे अभिमुखीकरण गराइएको थियो। यसैगरी टेलिमेडिसिन सेवाको प्रयोग र प्रभावकारिताबारे जानकारी गराइएको थियो। सहभागीहरूले प्रविधि मैत्री स्वास्थ्य सेवा विस्तारले ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले प्रदेश अस्पताल संघको सहकारीमा गाउँपालिकामा टेलिमेडिसिन सेवा विस्तार गर्ने तयारी गरेको छ। आवश्यक उपकरण सहित उक्त सेवा सञ्चालनका लागि स्वास्थ्य संस्था का प्रमुखहरूलाई अभिमुखीकरण गराइएको हो। राइनस नगरपालिका आठमा रहेको सर्वदेवी सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। भेषिसार स्थित प्रदेश अस्पताल लमजुङले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्व स्वरूप आश्रममा रहनुभएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेको हो। अस्पतालमा कार्यरत डाक्टर सुस्मिता रिमाल, प्रमिला ढकाल, उषा खत्री, सुजिता लौडारी सहितको टीमले सुगर प्रेसर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको हो। परीक्षणका क्रममा समस्या देखिएका नागरिकहरूलाई निशुल्क औषधि वितरण गरिएको छ। आश्रित ज्येष्ठ नागरिक सेवक कर्मचारी गरी 27 जनाको स्वास्थ्य परीक्षण गरिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। आश्रमका अध्यक्ष कृष्णराज ओलियाले यस मानवीय सेवाका लागि अस्पताल र चिकित्सकको टोलीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। यसैगरी आश्रममा दैनिक जसो विभिन्न स्थानबाट विभिन्न व्यक्तिहरूले खाद्य सामग्री, फलफूल लगायतका सामग्री सहयोग गर्ने गर्दछन्। बुधबार विभिन्न व्यक्तिहरूबाट फलफूल, जूस लगायतका सामग्री र 25,605 रूपियाँ सहयोग रकम प्राप्त भएको आश्रमले जनाएको छ। आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भूभागमा वर्षा भएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको छ। पछिल्लो 24 घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँ बाहेक पानी परेको छैन। दिउँसो पश्चिमी तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। यस्तै 24 घण्टामा सुनसरीको सतरामा झण्डै 100 मिलिमिटर वर्षा भएको छ। एकै दिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायु बीचको द्वन्द रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलले बताउनुभयो। पूर्वबाट मनसुनी हावाले र पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिममा सुक्खा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै 3 दिन तापक्रम बढ़ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना रहेको छ। मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसून भने आइसकेको छैन। नेपालमा मनसून आइपुग्ने औसत मिति जून 13 हो र यसपालि औसत मिति भन्दा केही दिन अघि नै आइपुग्ने मौसमविदको अनुमान छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा एमाले पूर्व भीआईपीहरूको राज्य कोषबाट गरेको उपचार खर्च फिर्ता गरेको छ। नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार जेठ 1 गतेमा एमाले 3 पूर्व पदाधिकारीहरूको उपचार खर्च बापत राज्य कोषबाट भुक्तान भएको रकम फिर्ता गरेको हो। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचार बापतको झण्डै 4 करोड़ रूपियाँ नेपाल राष्ट्र ब्याङ्कमा गएर डिपोजिट भएको हो। प्रचलित कानून विपरीत भीआईपीहरूले विदेशमा गरेको उपचार खर्च राज्य कोषबाट बेहोरिएको भनी परेको उजुरीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो। गैर कानूनी रूपमा उपचार खर्च भुक्तान गरिएको विषयमा तत्काल अनुसन्धान टुंगाएर मुद्दा दायर गर्न हाम्रा प्रमुख लगायतका पदाधिकारीहरूमाथि निकै ठूलो दबाव परेको थियो। अख्तियारका एक कर्मचारीले भनेका छन्, अप्ठ्यारो नपर्ने गरी समाधानको उपाय निकाल्दै खर्च भएको रकम राज्य कोषमा दाखिला गर्ने उपाय निकालिएको देखिन्छ। एमाले पूर्व राष्ट्रपति डाक्टर यादवको नाममा 65,25,000, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा 2,39,35,714 रूपियाँ र झलनाथ खनालको नाममा खर्च भएको 81,39,155 रूपियाँ भुक्तान भएको जनाएको छ। तीमध्ये सबैजसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको स्रोतले बताएको छ। एकमुष्ट रूपमा सबै रकम 3,85,99,869 रूपियाँ रहेको छ। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: मुख्य समाचारका प्रायोजक
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मनिलाल विश्वकर्मा।
2: आन्तरिक तथा विदेशी पर्यटकको रोजाई बन्दै जगत तातो पानी कुण्ड प्रचार प्रसार र प्रवर्धनको लागि महोत्सव। लमसुङमा एक महिनामा 15 जना फरारी अभियुक्त पक्राउ, 3 वर्ष बढ़ी कैद र 2 लाख बढ़ी जरिवाना असूल। विशेषर नगरपालिकाले बाँड्यो किसानहरूलाई अनुदानमा धानको बिउ। र पश्चिमी र मनसुनी हावा जुत्दा नेपालमा मौसमको 2 फरक रूप, एक क्षेत्रमा वर्षा त अर्को क्षेत्रमा अत्यधिक गर्मी। साँझ 6:35 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21-083,
6: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्।
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
3: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेनी युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
2: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर 7 लमजुङ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
9: हेलो, मर्चेन्ट एफएम 95 मेगाहर्ज

0: हार्मोनिक काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दै छु हजुर
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
4: मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेश हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
8: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर
9: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा
8: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस् जाँच हुने रोगहरू दाँत चाया पोतो झुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला
9: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ
8: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट
9: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ सम्पर्क 9849068924 9845086780
8: साथै बाल रोग विशेषज्ञ सेवा स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा
9: हार्जोनी विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ

0: Mania? Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203670 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
4: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन। धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
4: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
3: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
4: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: यसैका आरोहण एकै दिन 270 आरोही शिखरमा बाँदर नियन्त्रणका लागि अनुसन्धान र बजेटको माग। आगामी आर्थिक वर्षको बजेट 20.5 खर्ब आसपासमा हुनुपर्ने सुझाव।
2: अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
1: कोशी सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, पर्यटन, कृषि र सुशासनमा जोड़, लुम्बिनीको बजेटमा उत्पादन र रोजगारमुखी अभियान, डिजिटल शासनमा जोड़ दिइने, भिजिट भिसा विकृति नियन्त्रण भएको सरकारको दावी
3: भनेका छौं र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौं।
1: र होर्मुजबाट फेरि तेल ढुवानी शुरू भएको छ।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: वर्तमान समयमा भू राजनैतिक अवस्था अत्यन्त जटिल र अस्थिर रहेको छ। विश्वका विभिन्न स्थानमा भइरहेको युद्ध र शक्ति राष्ट्रहरूबीचको खिचातानीको असर नेपालमा पनि प्रत्यक्ष पर्छ। यस्तो अवस्थामा सरकारले कुनै पनि निर्णय लिँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध र क्षेत्रीय सन्तुलनलाई ध्यान दिनुपर्ने देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: विपक्षी दलहरू रुस्तम घेराउका बीच प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधपछि 3 विधेयक अगाडि बढ़ाउनु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस सहित विपक्षी दलले संसदमा अवरोध गरेका थिए। अवरोधका बीच सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बहुमतले स्वीकृत भएको छ।
6: अब म प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायकमा प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएपछि विपक्षी दलका नेताले त्यसको विरोध गरेका छन्। बैठकको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सदनमा उठेका प्रश्नको जवाब नदिनु भन्नु प्रधानमन्त्रीले संसदीय मर्यादा पालना नगरेको बताउनुभयो। उहाँले संसद नियमावलीमा भएको व्यवस्था नै मान्दिन भन्न नमिल्ने भन्दै सदनको ध्यानाकर्षण गराएको छ।
7: जनताप्रति सरकार जवाफदेही हुनै पर्छ, भन्नै पर्छ, किनभने जनताकै तपाईँको छैन के अरे भोट लिएर हामी यहाँ आएका छौं। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कड़ा तरिकाले रूलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीजीहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6 प्रश्न हामी सोध्न चाहन्छौ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो त्यो।
5: आज बसेको प्रतिनिधि सभाको बैठकमा बाँदर आतंकको विषयलाई लिएर रोचक बहस बनेको छ। बाँदर आतंकले किसानलाई हैरानी दिएको भन्दै केही सांसदले सरकारले समाधानको बाटो खोज्नुपर्ने धारणा राखेका छन्। स्वतन्त्र सांसद महावीर पुनले बाँदर धपाउने प्रभावकारी प्रविधि संसारमै विकास नभएको उल्लेख गर्दै अनुसन्धानका लागि बजेट छुट्याउनु पर्ने बताउनुभयो। तर बाँदर समस्याबारे बोल्दा केही सांसद हाँसेपछि राप्रपाकी सांसद खुशबु ओलीले नियमापत्ति जनाउनुभयो। उहाँले बाँदर आतंकका कारण किसान घरबार छोड्न बाध्य भएको अवस्था रहेको बताउँदै संसद गम्भीर पर्ने धारणा राख्नुभयो। अर्को बैठक मंगलबार अर्थात जेठ 12 गते 11 बजे बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। पूर्व अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। आज अर्थमन्त्री डाक्टर सोडिम बाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग गर्नुभएको छलफलमा उहाँहरूले खुद्रे आयोजनामा पूर्व तयारी बिना बजेट नराख्न सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजनामा मनपरी रोक्न सुझाव दिएका छन् भने आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न समेत सुझाव दिएको छ। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमानपुन युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिजाल र डाक्टर प्रकाश रण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
2: साना भिना मसिना आयोजनालाई कार्यक्रममा समावेश गर्नेतिर नजानुहोस्, त्यसले उपलब्धि दिँदैन आदि कुराहरू चाहिँ हामीले सल्लाह दियौं। मैले पनि अरू केही साथीहरूले पनि त्यस खालको सल्लाह दियौं। तपाईँहरू एउटा चान्सेस छ कि खेलको सरकार सांसदहरूको त्यति ठुलो दबाव त हुँदैन। अहिले तपाईँहरूले अब यो हुन्छ नि कतिपय बेलामा तोड्न नसकेका खर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर क्यापिटल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। योतर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा अहिलेको भन्न पुँजीगत खर्च नभएको परिस्थितिमा र इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियौं।
5: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन, कृषि, पर्यटन, पूर्वाधार, विकास र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता सुदृढीकरणका लागि अन्तर्प्रदेश समन्वय र सहकार्य बढ़ाइने बताउनु भएको छ। सरकारले बढ़दो बसाइसराईलाई चुनौतीका रूपमा लिँदै हिमाली तथा पहाड़ी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारका अवसर विस्तार गर्ने नीति लिएको छ। नीति कार्यक्रममा कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन, विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पहल समेटिएको छ। कृषि क्षेत्रमा चिया, अलैची, कफी, दूधजन्य पदार्थ र जड़ीबुटी उत्पादन तथा निर्यात प्रवर्धन गरिने उहाँले बताउनुभयो।
8: स्रोतको दिगो व्यवस्थापन सुनिश्चित गर्न नीतिगत तथा संस्थागत सुधार गर्ने, भौगोलिक सन्तुलन, जनसंख्याको वितरण, लैंगिक समानता, गरीबी न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै स्रोतको सन्तुलित र परिणाममुखी परिचालन मार्फत बढ्दो बसाइसराईलाई न्यूनीकरण तथा दिगो बसोबास सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने।
5: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट उत्पादन वृद्धि, रोजगारी सृजना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै सीमित स्रोत बीच यथार्थपरक र परिणाममुखी बजेट ल्याइने बताउनुभयो। उहाँले चालू खर्च नियन्त्रण गर्दै पूँजीगत खर्चको प्रभावकारिता बढ़ाइने, वित्तीय अनुशासन कायम गरिने र आयोजना छनौटलाई रणनीतिक महत्वका आधारमा अघि बढाइने उल्लेख गर्नुभयो।
9: प्रदेशको सीमित आन्तरिक स्रोत, राजस्व प्राप्तिको वर्तमान अवस्था, वित्तीय तथा वित्तीय दायित्वलाई मध्यनजर गर्दै बजेटलाई यथार्थपरक, सन्तुलन र कार्यान्वयनयोग्य बनाइनेछ। चालू खर्चलाई आवश्यक सीमाभित्र राखी पूँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गरिनेछ। सार्वजनिक खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्व कायम गरिनेछ। लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाले निर्धारण गरेका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनेछ।
5: अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति, अनियमितता तथा मानव तस्करीसँग जोड़िएका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दावी गरेको छ। आज डिजिटल टाइम कार्ड शुभारम्भ कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्ला 8-10 महिनादेखि विभागलाई पुनसंरचना मिशनका रूपमा अघि बढ़ाएको बताउनुभयो। उहाँले विजिट भिसाको दुरूपयोग, विभेदपूर्ण व्यवहार तथा अध्यागमन प्रक्रियामा हुने कमजोरी अन्त्य गर्न विभाग सक्रिय रहेको बताउनुभयो।
3: हाम्रा सेवाग्राहीहरूले चाहिँ आफूले एप्लाई गरेको जुनसुकै सेवा विभागमा एप्लाई गरेको, आफूले एप्लाई गरेको आफ्नो काम कहाँ पुगेको छ, त्यो कामको स्टाटस के छ भन्ने कुरा जहाँसुकै बसेर, कसैले यहाँ आएर एप्लिकेसन गर्यो, अब चिया खाना सिंहदरबारमा गयो भने मेरो एप्लिकेसन चाहिँ त्यतैतिर घुम्दैछ भने पनि आफ्नो मोबाइलबाट मेरो काम सकियो कि, एप्लिकेसन कति बेर लाग्दैछ, कहाँ पुग्यो भनेर हेरेर सकियो भनेपछि आउन पनि सक्ने भयो। त्यसले मानिसहरूको अरू अतिरिक्त समयको पनि बचाव हुने भयो भने हामीले पनि म्यानेजरियल पर्सपेक्टिभबाट कुन कर्मचारीले कति सेवा दियो, कसरी रोक्यो भन्ने कुरा सबै अडिट गर्न पनि सकिने भयो। तोकिएको टाइममा हुने एसुरेन्स साइट भनेका छौँ र यो ट्रेकिङ परमिट लगायतका कुराहरू हामीले पूर्णतया अनलाइन गरेका छौँ।
5: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियाको संवेदनशील समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ। दुई महिना भन्दा बढ़ी समय खाड़ी क्षेत्रमा रोकिएका तीन ठूला सुपर ट्याङ्कर हर्मुज पार गर्दै बाहिरिएका छन्। ती जहाजमा करिब 60 लाख ब्यारेल कच्चा तेल रहेको अन्तर्राष्ट्रिय ढुवानी तथ्याङ्कले जनाएको छ। अब खेल खबर। मंगोलियाको उलान बतारमा भइएको प्रतियोगितामा प्रेम लिम्बु र आयेसा साकेले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको छ। तेक्वान्डो खेलाड़ी दय प्रेम र आयसाले नवौं एसियाली पुम्से तेक्वान्डो च्याम्पियनशीपमा रजत पदक जित्न सफल हुनुभएको हो। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुम्सेमा रजत जित्नु भएको हो।
1: लामो समयदेखि प्रतीक्षामा रहेको कमला ढल्केबर पथलैया सड़क विस्तार शुरू।
10: यतापट्टि महोत्तरी र हाम्रो सर्लाहीमा 6 वटा पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ।
1: सड़क विस्तारसँगै आशा र चुनौती सँगसँगै रिपोर्टसँगै संसदमा दलका प्रमुख सचेतकको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: रामे, यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
15: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
14: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन्। पर्वतारोहण संचालक संघका अनुसार यो सिजनमा एकै दिन 270 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। पर्वतीय पर्यटनको इतिहासमा एकै दिन ठूलो र ऐतिहासिक आरोहण भएको संघले जनाएको छ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा 500 भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। लामो समयदेखि प्रतीक्षामा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केबर पथलैया सड़क पूर्वी खण्ड अहिले स्तर उन्नति हुँदैछ। सड़क विस्तारको काम शुरू भएसँगै यस क्षेत्रमा विकासको नयाँ आशा पलाएको छ, तर यात्रुहरूले भने अस्वस्थता महसुस गरिरहेका छन्।
17: पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सड़क पूर्वी खण्ड अन्तर्गत कमलादेखि बागमतीसम्म 74.75 किलोमिटर सड़क विस्तार भइरहेको छ। हालसम्म करिब 30% काम सकिएको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
10: यतापट्टि महोत्तरी रामा 6 पुलहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्नै पर्ने अवस्था छ, किनभने डाइभर्सन दिन त्यो ठाउँहरूमा गाह्रो छ। पुल कल्भर्ट दुइटै कल्भर्ट त सम्पन्न हुन्छ हाम्रो। यसपालि जम्मा जम्मी असारसम्म 29 पुलको जगको काम सम्पन्न हुन्छ।
17: अहिलेको दुई लेन सड़कलाई एसएलएली मापदण्ड अनुसार 4 लेन अर्थात 18 मिटर चौडाईमा विस्तार गर्ने सरकारको योजना छ।

0: महँगै हुँदा पनि हामीले कलबोर्डद्वारा कलबोर्डहरूमा चाहिँ जुन यो डाइभर्सन सञ्चालन भइरहेका कलबोर्डहरू ठुलो सङ्ख्यामा चाहिँ अहिले पनि हामी काम गरिरहेका छौँ र यो जेठ मसान्तसम्ममा लगभग डाइभर्सन चाहिँ हामी रहितै बनाउँछौँ।
1: विभिन्न स्थानहरूमा कलबोर्ड निर्माण भइरहेको छ भने सवारी सञ्चालनका लागि अस्थायी डाइभर्सन बनाइएको छ, तर यही डाइभर्सन अहिले यात्रुका लागि समस्याको कारण बनेको छ। ठाउँ ठाउँमा जाम लाग्ने धुलो र हिलोले सवारी चलाउन गाह्रो हुने समस्या देखिएको छ। स्थानीय माधव प्रसाद खरेल:
2: पश्चिम राजमार्ग बन्दाखेरि वहाँ धुलो त भइराखेकै छ, अब यो निकट भविष्यमै वर्षायाम सुरु भइराखेको छ, त्यो टाइममा चाहिँ बनिराखेका कामहरू, कन्स्ट्रक्सनका कामहरू, डाइभर्सनका कामहरूमा छिटो छिटो काम नभएमा चाहिँ लामो जाम लागेर अब जनताले दुःख पाउने भएको हुनाले यो काम छिटो सम्पन्न गर्नको लागि अब सम्बन्धित निकायमा ध्यान जाओस्।
1: कमला र बागमती नदीमा बन्ने अत्याधुनिक सिग्नेचर पुलको काम भने अझै शुरू भएको छैन। पुल निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै काम शुरू गर्ने तयारी भइरहेको आयोजना प्रमुख राजेश कुमार दास बताउनुहुन्छ।
3: बागमतीको पुल बाहेक जुन 75 किलोमिटरको सड़क र सो अन्तर्गत पर्ने पुल र कलभर्टहरू जुन छन् त्यो निर्माण काम भइरहेको छ। यसमा मूलत यो 4 लेनको डेडिकेटेड 4 लेन सड़क भन्छ बनाउनु पर्ने। डेडिकेटेड भन्ने बित्तिकै के हुन्छ, निर्वाध रूपमा गाड़ी सञ्चालन हुने, यसमा चाहिँ बाधा अवरोध कम हुने हो। त्यस कारणले बाधा अवरोध कम गर्न नै शहरी क्षेत्रमा तपाईँको सर्भिस लेन पनि छ, त्यहाँ 6 लेनको निर्माण हुन्छ।
1: आयोजनाको अनुसार बजार क्षेत्रमा सड़क अझ फराकिलो बनाइनेछ। वीरेन्द्र बजार, लालबन्दी, हरिओन लगायतका स्थानमा 6 लेन सड़क, फ्लाइओभर र अण्डरग्राउण्ड निर्माण गरिनेछ। यो सड़क स्तरोन्नति परियोजना पूरा भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा प्रमुख सचेतकको भूमिका:
5: अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो।
4: औपचारिक भन्दा बढी राजनैतिक विश्वासमा आधारित जिम्मेवारी संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
8: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर 1 निर्वाचित सांसद वासना थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। व्यस्तता अलि बढी जस्तो देखिन्छ, किनकि तपाईँसँग हामीले भेट्न नै अलि पहिलेदेखि खोजिराखेका थियौँ। अहिले अलि कम भयो कि कस्तो छ? त्यहीँबाट
5: हजुर कम त भएको छैन, अझै अधिवेशन चलिरहेको छ।
8: संसदमै केन्द्रित हुनु परिरहेको छ कि अथवा पार्टी अथवा समिति? के छ त्यहाँ त्यस्तो तयारी गर्नुपर्ने बढी व्यस्त भइरहेको?
5: अब यो विकासी अधिवेशन शुरू भइरहेछ, हामीले अब यो भनेको 1 वर्षसम्म देशको र जनताको भविष्य जोडिएको ठाउँ छ, त्यसैले त्यसैमा हामी अहिले व्यस्त छौँ।
8: अनि पार्टीले संसदमा लिएको लाइनको विषयमा, त्यो बारेमा निरन्तर सांसदसँग पनि अथवा पार्टीको नेताहरूसँग पनि त्यो संवाद गरिराख्नुपर्ने, त्यसमा तपाईँ प्रमुख सचेतक पनि हुनुभयो, झन् व्यस्तता त्यसले पनि बढाएको होला।
5: हजुर, केही पार्टीहरूसँग पनि लिनु पर्यो, केही आफ्नै त्यहाँ भएको सांसदहरूसँग उहाँहरूको पनि लिनु पर्यो, सबैजना बसेर कसरी जाने भन्ने योजना बनाउनु पर्छ।
8: प्रमुख सचेतक भएपछि खास के गर्नु पर्दो रहेछ जिम्मेवारी सांसद बाहेक?
5: जिम्मेवारी त सबै सांसदलाई बराबरी नै हुन्छ, प्रमुख सचेतक मात्रले होइन, तर पनि अलिकति जिम्मेवारी बढी चाहिँ के हुँदो रहेछ भने, त्यहाँ संसदमा गइराख्दाखेरि चाहिँ हामीले कसरी चाहिँ अगाडि बढाउने, सबै नयाँ सांसदहरू हुनुहुन्छ, अब अलिकति स्टडी पनि गर्न पर्यो। त्यहाँ कति अहिले देखिया छ जो पनि जुरुक्क उठ्ने, नियमावलीमा नटेकेर जेमललाई टेक बोल्ने, त्यस्तोहरू चाहिँ भइरहेको छ। तर हाम्रो पार्टीमा चाहिँ नियमसम्मत, नियमावलीमा टेकेर, संविधानमा टेकेर अगाडि बढ्ने, रुल एन्ड रेगुलेसनमा चाहिँ

0: राख्नको लागि चाहिँ प्रमुख सचेतकको चाहिँ ठूलो भूमिका हुँदो रहेछ।
1: तपाईँले अघि कुरा उठाउनु भयो पछिल्लो समयमा संसदभित्रका गतिविधिहरू, संसदभित्रै प्ले कार्ड लगेर देखाउने त्यस्तो खालको अलि नयाँ ढंगबाट, यसलाई चाहिँ तपाईँहरूको बुझाइ कस्तो हो, यो अस्वाभाविक स्वाभाविक यसलाई कसरी लिइराख्नु भएको छ?
0: अब यस्तो छ, नियमसम्म चाहिँ छैन, तर पनि सबै चिज त्यहाँ हजुरको नियमसम्मतै गइरहेको पनि छैन। त्यो भइसकेपछि एकपल्ट उहाँहरूले के भन्न खोज्नु भएको हो, के गर्न खोज्नु भएको हो भनेर उहाँहरूलाई संसदमा बोल्न दिन चाहिँ पर्ने थियो।
1: तर सभामूल्य त समय त
0: दिइराख्नु भएको छैन, तर भन्छन् हजुरको त्यही दिन राख्नु नभएको दिन पर्ने चाहिँ हो, कुरा राख्न पाउने ठाउँ हो नि त त्यो, राख्न दिन पर्ने चाहिँ हो, त्यहाँ नदिइरहनु भएको छ, त्यसमा चाहिँ हाम्रो पनि अब्जेक्सन छ।
1: हालसालैको कांग्रेसको बैठकले संसदमा रहेका प्रतिपक्षी दलसँग संवादको लागि अर्जुन नचिन केसीलाई त्यो एउटा जिम्मेवारी दिएर समन्वय गर्ने भन्ने पनि थियो, त्यो खालको संवाद चाहिँ के को लागि कहाँसम्म पुगिरहेको छ अहिले?
0: त्यो अहिलेसम्म चाहिँ त्यस्तो केही पनि भएको छैन। आवश्यक परेको खण्डमा भनेर एउटा हामीले टिम त बनाइराख्न पर्छ, होइन, गभर्मेन्टले गरेको सबै चिज राम्रो हुन्छ भन्ने चाहिँ छैन। अब हिजो अस्तिकै देखिसक्नुभयो हजुरले त्यहाँ, होइन, अब संविधानभन्दा ठूलो नियमावलीमा टेकेर कति डिसिजनहरू भइरहेछन्, हिजोको अभ्यासहरू देख्नुभयो, हिजोको आजसम्मको इतिहासमै नभएको एउटा दृश्य दोहोरियो हाम्रो संसदमा प्रधानमन्त्रीज्यूको, जुन त्यो त हजुरहरू पनि अनभिज्ञ हुनुहुन्न। अब यस्ता कुराहरूको अवेरनेस गर्नको लागि चाहिँ सबै बसेर छलफल गर्नको लागि बनाइएको समिति हो यो।
1: विपक्षी दलसँगको संवाद चाहिँ कस्तो भइरहेछ त संसदमा? तपाईँहरूको एउटै एउटै एउटा अडान अथवा एउटै राम्रै भइरहेको छ कि अथवा
0: एउटै भन्नाले एउटै छैन, आफ्नो आफ्नो हिसाबले गरेछौ हामीले, त्यस्तो हुँदैन। हामीले कसैको एउटा पक्षमा होला कोही पार्टीको, कसैको अर्को भ्युज होला, सबैको भ्युज एउटै मिल्दैन, केही भ्युज मिल्छ होला, कुनै काम गर्दाखेरि केही भ्युज मिल्छ, केही त सरकारसँग पनि मिलेको छ, हामीले त्यसलाई प्रोत्साहन गरेरै अब हिजोको दिनमा उहाँहरूले नीति नियमहरू लिएर राख्दाखेरि जुन किसिमको अहिले अब डिजिटललाई अगाडि बढाउने भन्नुभएको छ, त्यसमा त हामीले पनि पूर्ण समर्थन गरेका छौँ, किनभने हजुरलाई थाहा छ गगन थापाले पहिला नै कितिगुरको डाँडामा बसेर
1: आइटी
0: कमाउँछ भन्ने कुरा त अहिले सत्य साबित भयो नि, उहाँहरूले पनि राख्नु सत्य साबित भएको पनि छ, हुँदै पनि छ अरू पनि, अनि यस्ता कुराहरूलाई हामीले समर्थन गर्दै गएका छौँ। जहाँनिर हामीलाई अब्जेक्सन लाग्छ त्यहाँनिर हामीले चाहिँ अब्जेक्सन गर्दै पनि गएका छौँ।
1: नेपाली काँग्रेस एक्लै र अरू प्रतिपक्षी दलसँग पनि त्यसबारेमा चाहिँ तपाईँहरूको संवाद हुन्छ। अनि अहिले संसदमा अघि तपाईँले जसरी सांसद र केही राजनीतिक दलको उपस्थितिको विषयलाई लिएर कुरा गर्नुभयो, त्यो बाहेक अरू के विषय चाहिँ राम्रो भयो, के अझै सुधार्नुपर्छ जस्तो देखिराख्नु भएको छ अहिले?
0: राम्रो कुराहरू त हजुरले टेन्टेटिभ हिजो अस्ति सदनमा उठेका कुराहरू पनि मैले अस्ति पनि त्यो भनिसकेको छु, हजुरको हाम्रो पार्टीको धारणा मात्रै नभएर व्यक्तिगत धारणा र एउटा सांसदले र एउटा देशको जनप्रतिनिधिले गर्नपर्ने सुधार र सरकारले हेर्नपर्ने कुरालाई चाहिँ मैले त्यहाँ प्रष्ट पारि पनि सकेको छु। अब उहाँहरूले गर्नुभएको सबै कुराहरू समग्रमा हाम्रो प्रतिज्ञापत्रसँग मिल्ने कुराहरू नै आएछ, त्यसले गर्दाखेरि मैले त्यहाँ धेरै कुराहरू उठाएन अस्ति
1: सरकारले गरेको काम,
0: हजुर सरकारले गरेको, किनभने हाम्रो प्रतिज्ञापत्रमा मिल्ने कामहरू छ, सायद अर्थमन्त्री हिजोको दिनमा कंग्रेससँग अलिकति आबद्ध हुनुभएको भएर होला भ्युअर्स मिलेको छ, होइन, त्यो एउटा फाटो छुट्टै छ, खुसी पनि लागेको छ, राम्रो पनि गर्दै सरकारले शुभकामना पनि दिन चाहन्छु। र केही चिजहरूमा प्रष्ट नभएको जस्तो चिजहरू छ
1: कि,
0: जस्तै निजी क्षेत्रहरूको कुराहरू उठाइरहेछ, त्यो निजी क्षेत्रको कुरा प्रष्ट भएको छैन, सहकारीको कुराहरू छ त्यहाँ, त्यो पनि प्रष्ट रूपमा छैन, महिलाहरूको आवाजहरू जस्तो जति आउन पर्ने हो महिलाहरूको सवालमा त्यो कुराहरू त्यहाँ प्रष्ट रूपमा आइरहेको छैन, त्यस्ता कुराहरू चाहिँ मैले त्यहाँ अस्ति पनि सदनबाट पनि भनिरहेको छु र म यही हजुरको मञ्चबाट पनि भइरहेको छु, यसलाई चाहिँ सरकारको विशेष ध्यान जाओस् भन्न चाहन्छु।
1: सभामुखसँग पनि तपाईँहरूको संवाद छलफल निरन्तर हुन्छ कि त्यहीँ जाँदा भेटिने मात्रै हो?
0: हाम्रो हुन्छ,
1: जस्तो कसरी अगाडि बढ्ने अथवा तपाईँहरूको केही त्यस्तो सरकारको विषय छ भने यो सम्बोधन गर्नु पर्यो भन्ने विषय
0: त्यस्तो चाहिँ हुँदैन, तर कार्यविधि बनाउँदाखेरि हामी उहाँहरूसँग बस्ने मिलाउने कुराहरूमा चाहिँ हुन्छ, प्र्याक्टिकल रूपमा पनि जाउँ, सबै नियम कानुन कानुनमा मात्र नजाउँ भनेर मुखले भन्दा चाहिँ भनिराखेको छ, होइन, भन्नलाई चाहिँ, तर सरकारलाई सहज हुने चाहिँ प्र्याक्टिकल रूपमा गइन्छ, जब सरकारलाई सहज नहुँदाखेरि चाहिँ उहाँलाई नियमावलीमा टेकेर जानुपर्छ, होइन, हिजोको अभ्यासमा अब अस्ति नै एउटा अभ्यास के हो भने प्रधानमन्त्रीले जवाफ दिनपर्ने ठाउँमा, होइन, हामीले त नियमावली भन्दा माथि संविधानलाई राखेर हेरेका छौ नि त तर उहाँले संविधानलाई भन्दा माथि नियमावलीलाई राखेर धारा 38 को उसमा टेकेर जानुपर्छ भन्ने कुरा गर्नुभयो अनि त्यहाँ चाहिँ हिजोको दिनदेखि अभ्यास भइरहेको चीजलाई चाहिँ पालना गर्न परेन होइन फेरि त्यो 38 मा के पनि भनिएको छ भने यदि प्रधानमन्त्री विदेश गएको खण्डमा यदि प्रधानमन्त्रीको मन्त्रीको स्वास्थ्य अवस्था ठिक नभएको खण्डमा या त्यस्तै आपतकालीन कुनै घटना घटेको अवस्थामा प्रधानमन्त्री स्वयं आफू उपस्थित भएर जवाफ नदिए खण्डमा अर्को मान्छेलाई पठाउन अर्को मन्त्रीलाई पठाउन सकिनेछ भनेर लेखिएको पनि छ फेरि जनताप्रति उत्तरदायित्व नभएको हो कि प्रधानमन्त्री यो प्रधानमन्त्री आफैले ल्याएको पनि हो कि होइन नबोल्नु भएको छ न हामीले देख्न पाएको छ भने आम नागरिकहरूमा एउटा प्रश्न चिन्ह उठ्या छ नि त
2: सम्वाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला विपक्षी दलहरू रोस्तम घेराउमा उत्रे पनि प्रतिनिधि सभाबाट 3 विधेयक बहुमतले स्वीकृत भएको छ विपक्षीको अवरोधका बीच सभामुखले संसद अघि बढ़ाएको भन्दै विरोध भएको छ पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार बढ़ाउन सुझाव दिएका छन् कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुशासन र कृषिलाई प्राथमिकता दिएको छ अध्यागमन विभागले भिजिट भिसाको नाममा हुने विकृति र मानव तस्करी रोकिएको बताएको छ सगरमाथाको शिखरमा एकै दिन 270 जना आरोहीले सफल आरोहण गरेका छन् र पश्चिम एसियाको संवेदनशील सामुद्रिक मार्ग स्ट्रेट अफ द हर्मुजको हर्मुज हुँदै कच्चा तेल ढुवानी फेरि शुरू भएको छ हवस् आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
6: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
7: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
8: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
7: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
9: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
10: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
11: हाम्रा दुःखले त सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त हाम्रो खेती र पानी।
7: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
7: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
12: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 0152-5523-5523.
2: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम
12: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 0152-68646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस् हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।
2: ए बिस्तारै बिस्तारै बिस्तारै जानु। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै विशेष सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
5: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0664520532, मोबाइल 9846090301, 9846074065।
5: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
6: दिदी, अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजू चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका 7 एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका 7, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560074486।

0: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर।
1: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
2: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
1: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
2: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
3: समिति चौदा क्या बोधे लोटी पर्दी रो बैंक ने विवरण पी भी मुई खाता खै हम्रो
4: खै खै बहु कोई लोटरी भर दिल
5: आई समी जो लोटरी पर्दी छाई गुरी
4: भर्दी आ भर्दी लोटरी खाले पर्दीम बा सैली मैसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोन खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
6: सतर्क
5: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: लाइदिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210083
6: सम्पर्क मोबाइल नम्बर 9857013375
5: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
7: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन के तनाव दियो ए खुशी
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
1: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB बैंकको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
2: तपाईँको चाहना पूरा गर्नको लागि वर्षेनी युवा क्लब बेसी शहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार, समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
1: स्थान बरन्डा रेस्टुरेन्ट एन्ड इभेन्ट्स, बेसी सहर 7, लमजुङ।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
1: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्?
2: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहनुहुन्न।
0: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्।

0: लिइरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भए ता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रस्तीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
2: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
3: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
1: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढ़ाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
4: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु। उहाँ यो पार्लियामेन्ट देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
1: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
5: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको
1: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
6: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
7: सदनमा प्रश्न उत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यू।

0: महिनाको एक पटक. त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्ता पक्षको प्रश्नहरू पनि हुन सक्छन्. त्यहाँ सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्ता पक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो.
1: तर सत्ता पक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाब दिन अरू मन्त्री खटाइएको औँल्याए.
2: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को चारा पनि उल्लेख गरेको छ.
1: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए. यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौ.
3: अब जुन डाक्नु भएको छ मंगलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ.
2: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहनु. हामी संसद सुधार होस्, जनताका आवाजहरू, जनताका समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाब दिए गरौँ, संविधान र लोकतन्त्रलाई कार्यान्वयन गरौँ, जनताका पनि समस्याहरूलाई समाधान गरिदिउँ, त्यसका लागि संसद निर्णित हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पुनः जिम्मेवार पनि छौँ.
3: अब सत्ता पक्षहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ. यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ. लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त. फेरि
2: हिंसा कार्यक्रम समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो. उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो. प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको वारिसले अर्को मन्त्री पनि हुन्छ, यो नियमावलीको तयारी यो नियमावली अनुसार यसो गरेको हुने. यद्यपि संसारमा कोही पनि मित्रता कार्यक्रमको जवाब दिन प्रधानमन्त्री तथा अरू मन्त्री आएको छैन. अहिलेसम्म नेपालमा पनि अरू आएको छैन. मनमोहनले भन्न चाह केपीले भन्न चाह जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेलबाट भए पनि उहाँले पनि जवाब दिनुभएको छ. अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री निष्ठा कार्यक्रममा त्यो मन्त्री जन जवाब दिन पठाएको छैन. तर उहाँले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाउँछ भन्नुभयो. अनि आज त्यही नियमावलीको 56 चाहिँ रोकियो. प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ. अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन. आज आउनु पर्ने, आज जेठ 7 गते पहिलो हप्ताको अन्तिम दिन, आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय समय त हुँदैन. अझै पनि प्रधानमन्त्रीको प्रश्न तरफ प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो.
1: उनी थिए एमालेका प्रमुख सचेतक ऐनबहादुर महर. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ. इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमर बेन गभीरले हात पछाडि ब्लगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
4: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्याण्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभीरका कार्यको निन्दा गरेका छन्।
1: अब अन्त्यमा देशभित्रकै एउटा प्रसंग. पोखरामा पहिलो पटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ. यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलो पटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमूना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ.
5: पोखरा पालिखी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कूलहरूले निगाली दिएपछि स्कूल फेरिरहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा शुरू भएपछि सहज भएको राधा बताउँछिन्।
6: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कूलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त चारवटा पाँचवटा स्कुल फेरि छ अहिले चाहिँ, अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
5: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य?
7: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ। र यसमा चाहिँ अब दुई चारजना प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
5: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त? पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
8: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 जनामा 5-8 जना बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 वर्षमा हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 वर्षबाट नै हामीहरूलाई लगभग शंका लाइसकेको हुन्छ। अब कसरी पत्ता लाउँदै यो भन्दा, यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबामाट भने त्यसको चाहिँ प्रतिकार गर्ने, र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी तीनटा चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात माया गर्ने, मायाले जित्ने हो।
5: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त? पोखरा मानवर पालिकाका मेयर धनराज आचार्य,
9: सुरुमा हामीले एउटा क्लास 40 जनाको लागि यो सुरुवात गरेका हौ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
5: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबाव अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभा हल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
4: के तपाईँ शेयर बजार बारे जान्न चाहनुहुन्छ?
3: तपाईँको चाहना पूरा गर्नको लागि मर्सङ्गी युवा क्लब बेसी सहरको आयोजनामा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्ने तरिका र जोखिम व्यवस्थापन बारे शेयर सम्बन्धी अनुभवी विशेषज्ञ सुभाष चन्द्र भट्टराईद्वारा अभिमुखीकरण कार्यक्रम हुँदैछ। कार्यक्रममा सहभागी हुनुहोस्, मौकाको फाइदा लिनुहोस्। कार्यक्रम सञ्चालन हुने मिति 2083 जेठ 9 गते शनिबार। समय बिहान 10:30 बजेदेखि साँझ 5 बजेसम्म।
4: स्थान बरन्डा रेस्टुरेन्ट इभेन्ट्स, बेसी सहर 7 लमजुङ।
5: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
3: बेसीसहर नगरपालिका लमजुङ।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

सामुदायिक रेडियो मर्सेङदी 95 मेगाहर्ज सुनेर बसिरहनु भएका श्रोताका लागि हाम्रो सन्देश, तपाई अहिले रेडियो सुनेर सुत्ने तर्खरमा हुनुहुन्छ होला, कोही घरदन्त गर्दै हुनुहुन्छ होला भने कति लेखपढ गर्दै हुनुहुन्छ होला, तर काम गर्ने क्रममा कति कुरा बिर्सन पनि त सक्नुहुन्छ। तपाईले कुखुरा, बाख्रा, भेडाको खोरमा चुकुल लगाउन त भुल्नु भएन, गाई, भैंसी र पाठापाठी राम्रोसँग बाँध्नुभयो, एक पटक गएर पो हेर्ने हो कि फेरि रातभरि बाली नाली खाएर सखा पार्न सक्छ। आफ्नो आफन्तजनसँग एकल फोन गर्नुपर्नेमा भुल्नु त भएन। तपाईले नियमित रूपमा खानुपर्ने औषधि खान भुल्नुभयो कि भान्साको काम सकिएर ग्यास आगो राम्रोसँग निभाउनुभयो, फेरि सानो हेलचेक्राइले गर्दा ठूलो विनाश निम्त्याउला नि। धारा बन्द गर्न, बत्ती निभाउन अनि ढोकाको चुक्कुल लगाउन त बिर्सनु भएन, एक पटक हेर्ने पो हो कि। अन्त्यमा रात्रि सुखद सपनीका साथ बितोस्। शुभरात्रि।